0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 21 गते बिहीबार, सन 2026 जून 4 तारीक अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
0: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
1: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसन माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333 4-93-555।
0: काया कैरनमा अब खबरको सिलसिला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछानेबीच एक घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाई छ। भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ़ भाजपा दुवै राष्ट्रपा नेतृत्वको सरकारसँग सम्बन्ध बढ़ाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच राष्ट्रपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
1: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री पूर्व मन्त्री पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य तत्कालीन संसदका सदस्य प्रदेश सभाका सदस्य तथा पदाधिकारीका संवैधानिक निकायका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
0: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरूले निर्मिने लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।

जहां पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग नभई प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छ आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ.
1: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagaye anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राष्ट्रसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत
3: गर्यौं. सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ. राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 को प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो. माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ. त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ. राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो. उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ. पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ. प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन. त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो. ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ. छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन्. विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ. त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ. सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय वा खारेज हुन्छ. नयाँ पत्रिकामा खबर छ.
2: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड टी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ. यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ. यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ. प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ. यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ.
3: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ. बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ.
4: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ. एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, व्यापारी र औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ. सरकारले जोड़ गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ. विगतमा शुरू गरेका पूर्वाधारहरू, खास गरेर तेज रोपकार रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढ़ाएको छ. त्यसले गर्दाखेरि सरकारले यो निर्माण को क्षेत्र में सुशासन को क्षेत्र में र सर्विस डेलिभरी को क्षेत्र में र उद्योग व्यवसाय पुनर्जीवन दिने कुरा में यो बजेटले धेरै कुराहरु अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाज का विभिन्न वर्गहरुको आवश्यकताहरुलाई सम्बोधन गर्न कतिपय क्षेत्र में चुकेको देखिन्छ। किसानहरु साना व्यवसायहरु ज्यादै विपन्न वर्गहरुका समस्याहरु सम्बोधन गर्न उनीहरुको आर्थिक उन्नयनको निम्ति उनीहरुका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसैगरी कृषिमा पनि केही प्रोग्रामहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
5: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
4: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन् नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्ने दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले काम चाहिँ अगाडि बढाउन निर्माण अगाडि बढाउन आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो ती कुराहरूले काम अगाडि बढ्छ। मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
2: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690, 98-514-2463।
9: हर घर लेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाकी खबर। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछुत भेदभावका 58 उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेकी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिश हुनुपर्छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलितमाथिको विभेद कायम शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 को भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
3: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
2: नयाँ कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
2: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
3: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 को एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
2: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको
3: गहुँ जुरेन जौ पचेन
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
2: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
3: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
2: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
3: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्नेछन् भो चाहिन्न, आज अलिक ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मूडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: 2 MHz.
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो हैन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन श्वास श्वासमै समस्या देखियो
4: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
8: अब सुन्नुहोस् पूरा समाचार
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
9: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
9: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
8: मद्यपान र धूम्रपान सेवन नगरौं
9: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
11: देख्नु भएन औषधि हालेको
10: लौ न सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै नै जोखिम हुन्छ क्या नानी
10: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
10: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
9: नेपाल सरकार विज्ञापन बोर्ड सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै

0: अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन्छ। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न,
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन हो।
4: नमस्ते डाक्टर साहब।
15: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
15: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
15: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्की बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
15: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्की बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो ला
15: ल ल ल ल मरे के हो?
17: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
17: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्मदाता दिनुस् त?
15: जन्मदाता गरेको छैन नि म्याडम।
4: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेन?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
16: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कदनहार।
18: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
19: कहीँ कतै बालबालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ।
18: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा मनोहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद यही सिट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशु फिर्ता नहुने गरी आवश्यक कागजातहरू एफई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स साम्तेन शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलो तुतकुण्ड नगरपालिका 7 सुनुखु

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: Sanche Sulu FM Studio Time
4: It's 7 AM Bihana ko 7 baje
5: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Sulu Dutkunda Nagarpalika 5 Sulu Khumbu

0: नमस्कार। पूर्व नेपाल के पहले सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक सुलकुममा वन्य जंतु को त्रास डढ़िलो नियंत्रण बारे सरकारवाला बीच छलफल सुलकुममा खुला समय तथा जिला स्तरीय जुनियर स्नोकर प्रतियोगिता शुरू। एक सीजन में लाफ्रा का 13 जना सुगरमाथा को चुचुरो में गांव को कुल आयु संख्या 17 पुगे। कुंभुबासिंग लामा गांव पालिक में छैटो निमदेव शेर्पा स्मृति गोल्ड कप भलीबल प्रतियोगिता हुई। शारदी राजकुमार पर्यटन मंत्री देव सुगरमाथा आरोहण को प्रमाण पत्र कोशी में बाल विभाग का अर्थ सूचना दर्ता मोरंग में सब भन्दा बढ़ी कोशी प्रदेश में बेरोजगार बढ़ते। सात महिला चैंपियनशिप को सेमीफाइनल बाटे बाहिरियो नेपाल। सुलकुमा वन क्षेत्र को संरक्षण वन्यजंतु को बढ़ते जोखिम और पर्यावरण संकट को चुनौती संबोधन कर सरकारवाला बीच छलफल कर प्रदेश वन विकास तथा जड़ीबुटी प्रबंधन कार्यक्रम अंतर्गत डिवीजन वन कार्यालय को आयोजना में बुधवार एक विस्तृत छलफल तथा अंतर्क्रिया कार्यक्रम संपन्न हो। उक्त कार्यक्रम में वन को दिव्य व्यवस्थापन नदीलो नियंत्रण तथा कार्यालय को सेवा प्रवाह कसरी चुस्त बनाने भन्ने विषय में गंभीर समीक्षा कर जिलामा पछिल्लो समय वन्यजन्तुका आतंक र पर्यावरण सुरक्षा मुख्य चुनौती का रूप में देखा परेको कार्यक्रमका सहभागीहरूले आउनुभएका छन्। विशेष गरी स्थानीय जनप्रतिनिधिहरूले वन्यजन्तुका कारण नागरिकले बेहोर्न परेको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै यसको दीर्घकालीन न्यूनीकरणका लागि ठोस कार्यक्रम र बजेटको व्यवस्थापन गर्न माग गरेका छन्। वन्यजन्तुको आक्रमण र क्षति रोक्न वन कार्यालयले अग्रसरता लिनुपर्ने उल्लेख गरिएको छ। कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले जिल्लामा भालु र चितुवाको त्रास निकै बढ़ेको तर उनीहरूलाई नियन्त्रणमा लिन आवश्यक पर्ने आधुनिक उपकरण र स्रोत साधनको चरम अभाव रहेको यथार्थ प्रस्तुत गरेका छन्। वन्यजन्तु नियन्त्रण मात्र नभई हिउँदमा हुने आगलागी तथा टरेलोको घटनामा समेत पर्याप्त प्राविधिकको अभावले गर्दा कार्यक्षेत्रमा खटिना शास्ति भइरहेको उनीहरूको भनाई छ। सोलुखुम्बुको सल्लेर स्थित टुनकुमेमा रहेको अध्यक्ष स्नोकर हाउसमा खुल्ला सुनियर तथा सोलुखुम्बु जिल्ला स्तरीय जुनियर स्नोकर प्रतियोगिता 2083 शुरू भएको छ। अध्यक्ष स्नोकर हाउसको आयोजना तथा सोलु भुटकुण्ड नगरपालिकाको मुख्य प्रावधानमा उक्त प्रतियोगिता संचालन भएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन सोलु भुटकुण्ड नगरपालिकाको उपमेयर नान्दीमाया तामाङले बुधबार वनखाटेर गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले वर्तमान समयमा युवा पुस्ता सामाजिक संचारमा धेरै व्यस्त रहने गरेकाले उनीहरूलाई सृजनशील र शारीरिक रूपमा सक्रिय राख्न यो खेल निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ।
1: सोलुखुम्बु जिल्लाको सोलुखुम्बु नगरपालिकामा वडा नम्बर 4, वडा नम्बर 5, वडा नम्बर 6 लगायत धेरैवटा ठाउँमा हामीले स्नोकर हाउसहरू देखिरहेका छौ र युवाहरू यो खेलप्रति निकै आकर्षित भएको हामीले पनि महसुस गरेका छौ। सबै भन्नुपर्छ अहिलेको युवा हाम्रै छोराछोरीहरू हामी आफैले भनौँला अहिले धेरै यो मोबाइलप्रति अथवा हाम्रो आकर्षण धेरै बढिरहेको हामी मोबाइललाई आफ्नो साथीको रूपमा पनि हामीले प्रयोग गरेको देख्दै गर्दा यो स्नोकरले युवा साथीहरूलाई त्यसरी पनि एउटा अनुशासित भएर खेल्नुपर्छ। यो खेल हेर्दै गर्दा मलाई त्यो बेलाको याद आउँछ यो स्नोकर गेम भनेको चाहिँ एकदमै अनुशासित भएर यो गेमको ड्रेसहरू हेर्दा चाहिँ मलाई सबैभन्दा एकदमै पर्फेक्ट खालको एकदमै राम्रो यो गेममा खेल्दै गर्नुहुँदा उहाँहरूको ड्रेसले नै यो गेमलाई चाहिँ आकर्षित गराउँदो रहेछ भन्ने चाहिँ मलाई त्यो बेला पनि याद आएको थियो। आज जुन एकचोटि यहाँ उपस्थित हुनुहुन्छ उहाँले जुन ड्रेस लाउनु भएर यहाँ आउनु भएको छ भोलि अहिले खेलाडीहरू पनि पक्कै पनि त्यस्तै स्मार्ट खालको ड्रेसमा यो गेममा सहभागी हुनुहुने रहेछ। मैले
0: Thank you. कार्यक्रममा बोल्दै सोलुखुम्बु नगरपालिका वडा नम्बर चार खैडा अध्यक्ष युवा स्थानले सोलुखुम्बुको खेल क्षेत्रको विकासका लागि आगामी दिनमा यस्ता राष्ट्रिय स्तरको स्नकर प्रतियोगिता आयोजना गर्नुपर्ने धारणा राख्नु भएको छ। अनुमानित 8 लाख रूपियाँको बजेटमा आयोजना गरेको यस प्रतियोगितामा सिनियर तथा जिल्ला स्तरीय जुनियर गरी दुईवटा छुट्टा छुट्टा विधामा प्रतिस्पर्धा भइरहेको छ। गोर्खाको भाटी गाउँपालिका 4 लाखका 17 जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्। यस सिजनमा मात्रै लापरका 13 जनाले सगरमाथाको सफल आरोहण गरेको जानकारी 10 पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान राख्नुभएका पूर्वबहादुर गुरूङले जानकारी दिनुभएको छ। यो वर्ष लापरका पूर्वबहादुर गुरूङले 10 पटक सगरमाथाको आरोहण गरिसक्नु भएको छ। यस्तै सुमन गुरूङले यो वर्ष सहित 8 पटक, विमान गुरूङले 7 पटक, रामबहादुर गुरूङले वर्ष सहित 4 पटक सगरमाथाको आरोहण गर्नु भएको छ। लापक्कै सन्दीप गुरूङ, सुजल गुरूङ र विष्णुबहादुर गुरूङले 3-3 पटक सगरमाथाको सफल आरोहण गरेको उल्लेख गरिएको छ। खुम्बु तासाङ नामो गाउँपालिकामा 6 विन्टेज शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ। कुम्बु मध्यवर्ती क्षेत्र सामदक वन उपभोक्ता समूहको आयोजना तथा खुम्बु तासाङ नामो गाउँपालिकाको प्रायोजनमा संचालन हुन लागेको यस प्रतियोगिता आगामी जेठ 31 गतेदेखि 7-2 गतेसम्म गाउँपालिकाको वडा नम्बर 3 स्थित टोकटोकमा संचालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टीमले जेठ 30 गतेसम्म टीम दर्ता गरिसक्नुपर्छ। टीम दर्ताका लागि 5,000 रूपियाँ शुल्क राखिएको छ। खुम्बु तासाङ नामो गाउँपालिकालाई कार्यक्षेत्र बनाई कार्यरत तथा नियमअनुसार दर्ता र नवीकरण भएका संस्थाले मात्र यस खेलमा सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ। आयोजक संस्थाको अनुसार प्रत्येक टीममा 1 जना प्रशिक्षक र 9 जना खेलाड़ी सहित बढ़ीमा 10 जना सहभागी हुन पाउने नियम बनाइएको छ। टीममा बढ़ीमा 2 जना खेलाड़ी सोलुखुम्बु जिल्लाभित्रका र बाँकी खेलाड़ीहरू खुम्बु तासाङ नामो गाउँपालिका भित्रको हुनुपर्नेछ। यद्यपि गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने जुनसुकै क्षेत्रको भए पनि परिचय पत्र प्रमाणित गरी खेलमा सहभागी जनाउन पाउने उल्लेख गरिएको छ। छुट्टा विवरण पेश गरी प्रतियोगितामा भाग लिएको पाइएमा तत्काल प्रतियोगिताबाट हटाइने, पदक खोसिने संस्था तथा खेलाड़ीलाई अनुशासनको कार्यवाहीका लागि सिफारिश गरिने आयोजक समितिले जनाएको छ। प्रतियोगितामा प्रथम पुरस्कार विजेता हुनेले नगद 3 लाख रूपियाँ सहित ट्रफी मेडल प्रमाण पत्र र गोल्ड कप प्राप्त गर्नेछन्। यसैगरी दोस्रो पुरस्कार 1,50,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो पुरस्कार 75,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाड़ीलाई नगद 10,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र दिनेछ भने उत्कृष्ट स्पाइकर, डिफेन्डर, स्वेटर, ब्लकर र सर्भरलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले साउदी अरबका राज परिवारका सदस्य तथा सगरमाथा आरोही राजकुमार फैसल बिन फहमद बिन अमा बिन अल साउदलाई सगरमाथा आरोहणको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ। मन्त्रालयमा सोमबार साँझ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजकुमारलाई बधाई दिँदै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा प्रमाण पत्र प्रदान गर्नुभएको हो। यस सिजनका विशिष्ट भीभीआईपी मध्यका एक राजकुमारलाई मन्त्रालयका तर्फबाट विशेष रूपमा प्रमाण पत्र हस्तान्तरण गरेको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताउनु भएको छ। वहाँका अनुसार सगरमाथा नेपालका विभिन्न हिमालयहरूलाई पनि पर्यटन विभागले आधिकारिक प्रमाण पत्र हस्तान्तरण गर्ने गरेको छ। कोशी प्रदेशमा चलवार्थी वर्षको 10 महिनामा बाल हेल्पलाइन सेवामा 38 बाल विवाह सम्बन्धी सूचना दर्ता भएका छन्। हराएका बाल बालिकाको स्थला समय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 10098 र आर्थिक वर्ष 2082-83 सालदेखि वैशाख मसान्तसम्म सो संख्यामा सूचना दर्ता भएका छन्। बाल अधिकार तथा संरक्षण कर्मी सुमन अधिकारीका अनुसार प्रदेशका 14 जिल्लामध्ये 4 जिल्लाबाट मात्रै 30 सूचना दर्ता भएका छन्। वहाँले सबैभन्दा बढ़ी मोरङमा 24 वटा, सुनसरीमा 11 वटा, इलाममा 2 तथा उदयपुरमा 1 सूचना दर्ता भएको उल्लेख गर्नुभएको छ। महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष 2081-82 58,63,83,000 रूपियाँ बेरोजी रहेको जनाएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका 182 सरकारी कार्यालय समिति तथा 26 संस्थाका गरी कुल 208 निकायको लेखा परीक्षणबाट सो परिणामको बेरोजी देखिएको हो। प्रदेश प्रमुख परशुराम थापुङलाई महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्री कुमार बाईले मंगलबार प्रतिवेदन पेश गर्नुभएको थियो। उक्त प्रतिवेदनले सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने 14,65,19,000 अनियमित भएको 7,32,63,000 प्रमाण कागजातमा पुगेको 27,45,61,000 र पेस्की 3,37,000 रूपियाँ बेरोजी देखाएको उल्लेख गरिएको छ। सात महिला च्याम्पियनशीपको सेमीफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गुवामा रहेको रंगशालामा हिजो भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भएको हो। खेलको तेस्रो मिनटमा गीता राणा मगरले गोल गर्दै खेललाई अग्रता दिलाएकी थिए, तर पहिलो हाफको इन्चुरी समयमा बंगलादेशले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। त्यसपछि दोस्रो हाफको इन्चुरी समयमा बंगलादेशले अर्को गोल गरेको छ। प्रतियोगिताको दोस्रो सेमीफाइनलबाट भारत फाइनलमा प्रवेश गरेको छ। अब बंगलादेशले पार्टीका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल भोलि हुनेछ। नेपाल अहिलेसम्म उपाधिविहीन बनेको छ। प्रतियोगिताको आठौं संस्करणसम्म आइपुग्दा नेपाल 6 पटक उपविजेता भन्दा 2 पटक सेमीफाइनलबाट बाहिरिएको छ। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हलचलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या एकजना वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापिकामा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996753 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुर्कुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेर लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्, नगतै तपाईँलाई फोन आउनेछ।

0: पक्षमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
1: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
1: त्यसै जसको नाम छ हजुर पनि ल आँखा बन्द गरे
2: ल अब आँखा खोल त
1: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840456 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5

0: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: दौडिदिए पो आइस त
0: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदो कुंडी नगर पालिका पास सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनी सर्वर बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा विकास चापागेलको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। बजेटले प्रशासनिक पुनर्संरचना, डिजिटल अर्थतन्त्र, एआई, ऊर्जा, पूँजी बजार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै उच्च वृद्धि र संरचनात्मक सुधारको महत्वाकांक्षी खाका प्रस्तुत गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 वटा निकाय खारेज, 6 वटा निकाय गाड्ने, 6 वटा निकाय हस्तान्तर तथा 18 वटा निकाय पुनर्संरचना गर्ने घोषणा गरिएको छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो त? आजको कार्यक्रममा हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गर्छौं।
1: धन्यवाद।
0: सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट कस्तो आयो? शुरूआत यसैबाट गरौं न।
1: सरकारले यसपालि अत्यन्तै राम्रो र अत्यन्तै जनप्रिय, लोकप्रिय, लोककल्याणकारी र मुलुकको समृद्धिलाई सुनिश्चित गर्ने खालको बजेट ल्याउँछ भन्ने अपेक्षा थियो र त्यसै अनुसार कतिपय क्षेत्रमा सरकारले एकदमै राम्रो कदम अगाडि बढ़ाएको छ। खास गरेर 2-3 क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भनेको के भन्दाखेरि हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति खास गरेर चाहिँ उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, उद्योगहरूको दर्तालाई सहज बनाउने, उद्योगबाट आमदानी गरेको अथवा विदेशी लगानीबाट आमदानी गरेको जुन रिप्याट्रिएसन छ त्यो रिप्याट्रिएसनलाई सहज बनाउने र विभिन्न उद्योगहरूलाई उनीहरूको चाहिँ अनेक किसिमका समस्याहरू जस्तो भनौँ अन्तशुल्कका समस्याहरू थिए, त्यसै गरी चाहिँ कच्चा पदार्थहरूको भन्सार दरका समस्याहरू थिए, यावत समस्याहरूलाई सम्बोधन गर्ने काम गर्यो र खास गरेर अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति यो चाहिँ व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। दोस्रो कुरा सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, सुशासनको माध्यमबाट भ्रष्टाचार निर्मूल गर्दै खास गरेर चाहिँ विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले अत्यन्त प्राथमिकता दिएर अगाडि बढ़ेको छ। र यसरी हेर्दाखेरि त्यसै गरी अर्को महत्वपूर्ण कुरा के हो भन्दाखेरि पूर्वाधारहरू, विगतमा शुरू गरेका पूर्वाधारहरू खास गरेर राष्ट्रिय रोजगार रणनीति पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति अलि राम्रो बजेट, यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र यस सरकारले चाहिँ यो सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढ़ाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। उदाहरणको लागि यसले किसानहरू, त्यसै गरी चाहिँ साना व्यवसायहरू र त्यसै गरी ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रोग्रामहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ नि जस्तो लाग्छ।
0: यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रलाई कतिको सम्बोधन गरेको छ?
1: अहिलेको अर्थतन्त्रको खास गरेर मुख्य समस्या भनेको यो चाहिँ जुन अर्थतन्त्रको शिथिलता, त्यसै गरी धेरै पैसाहरू चाहिँ यो राष्ट्र ब्याङ्कमा थुप्रिराखेको, तरलता चाहिँ ज्यादै बढी भएको, लगानीको माग नभएको अवस्था हो, बेरोजगारी पनि चरम सीमामा भइराखेको अवस्था हो र एक किसिमको मानिसहरू चाहिँ निराशा व्याप्त भइराखेको अवस्था, त्यसै गरी विभिन्न कार्यालयहरू विश्वविद्यालयहरूदेखि लिएर कार्यस्थलमा एउटा काम गर्ने संस्कृति चाहिँ पनि बिग्रिएको अवस्था हो। त्यसमाले यो कुराहरूलाई अलिकति एड्रेस गरेर यसलाई अगाडि बढाउनको निम्ति र यसलाई सकारात्मक दिशा दिनको निम्ति बजेटले केही कामहरू अगाडि बढाएको छ। तर यसो भन्दा भन्दै पनि जुन किसिमबाट एउटा अपेक्षा थियो त्यो अपेक्षाको दृष्टिले चाहिँ सबै पक्षलाई सबै क्षेत्रलाई उत्तिकै चाहिँ परिचालन गरेर त्यसपछि एउटा चाहिँ अर्थतन्त्रमा नयाँ गति दिनु चाहिँ यसले सक्छ कि सक्दैन। केही मात्रामा आधुनिक क्षेत्रमा त लगानी बढाउने कुरा, आधुनिक क्षेत्रलाई चाहिँ प्रोत्साहन दिने कुरा त यसले ल्यायो, तर परम्परागत क्षेत्रहरू जुन छन् तिनलाई पनि क्रमशः आधुनिकरण गर्नुपर्ने हो, त्यो चाहिँ अझै हुन नसकेको मैले देखेछु।
0: बजेट यथार्थ परक छ कि अलिक बढी महत्वाकांक्षी छ?
1: बजेट सामान्यत हेर्दाखेरि बजेट पहिला पनि जसरी बजेट आउँथ्यो केही मात्रामा वृद्धि गरेर आउँथ्यो, अहिले पनि बजेट चाहिँ त्यसरी नै, योभन्दा अहिले चालू वर्षको बजेट 19 खर्बको थियो भने आगामी वर्षको निम्ति अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट 21 खर्बको छ। त्यसो हेर्दाखेरि वास्तवमा ज्यादै ठूलो बजेट भनेर भन्नुपर्छ भन्ने पनि छैन। र अर्को जीडीपी जुन चाहिँ अब अर्को सालमा हाम्रो कुल गार्हस्थ्य उत्पादनको अनुमान कति, करिब करिब 74 खर्ब चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादन हुने अनुमान गरिएको छ। त्यो अनुमानको आधारमा हेरिदियो भने जीडीपीको करिब 28% यो बजेटको आकार 28% छ। त्यसले गर्दाखेरि यो ठूलो बजेट त होइन, तर पनि यसको समस्या के हो भने यसले अनुमान गरे जति 1500 भन्दा बढी राजस्व संकलन गर्न सक्ने हो कि होइन, यसले जसरी चाहिँ तपाईँको वैदेशिक ऋण प्राप्त गर्ने भनेको छ जुन आकारमा, त्यो अनुसारको वैदेशिक ऋण चाहिँ आउन सक्ने सम्भावना छ कि छैन, त्यसै गरी अनुदान वैदेशिक अनुदान आउन सक्छ कि सक्दैन भनेर हेर्ने हो भने वास्तवमा यो अलिकति कठिन चाहिँ छ, स्रोतको दृष्टिले कठिन छ। किनभने हाम्रो अहिले वैदेशिक अनुदान यो साल अहिलेसम्म यो समयसम्म मतलब डेटको करिब करिब 15 वर्षसम्म हेर्ने हो भने 20-21 अर्ब मात्रै आएको छ, जबकि हामीले 53 अर्ब वैदेशिक सहायता आउने अनुमान गरेका छौँ। त्यसै गरी विभिन्न वर्षको आंकड़ाहरू हेर्ने हो भने वैदेशिक ऋण र वैदेशिक अनुदान 1 खर्ब 50 अर्ब भन्दा माथि आएको छैन, तर यसले अनुमान चाहिँ बढ़ी आउने गरेको छ। त्यसमा त्यहाँ पनि समस्या पनि देखिन्छ। पुँजीगत खर्चमा पनि त्यो वैदेशिक अनुदानको अंश ठूलो छ, उदाहरणको लागि चाहिँ पुँजीगत खर्चको स्रोत हेर्ने हो भने 183 अर्ब चाहिँ वैदेशिक सहायताको छ। अब वैदेशिक सहायता नै कम आएको अवस्थामा भोलि गएर पुँजीगत खर्चको निम्ति पनि स्रोत हुन सक्छ। यो स्रोतको कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि माघमा आएर यसको अर्थवार्षिक मूल्याङ्कन गर्दाखेरि यो पनि फेरि 19 खर्बको हाराहारीमा फर्कनु पर्ने अवस्थामा आउँछ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि अनुमान धेरै ठूलो महत्वाकांक्षी होइन, तर पनि स्रोतको सापेक्षतामा हेर्ने हो भने अहिले गरेको अनुमान चाहिँ त्यसलाई साकार गर्न सक्ने सम्भावना चाहिँ अलिकति कम छ।
0: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने सम्भावना कतिको छ?
1: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुन सक्ने 7% आर्थिक वृद्धि दर छ, र त्यो अहिले जुन सुशासनलाई जोड दिएको छ र त्यसै गरी चाहिँ कतिपय तपाईँको खरिद ऐनमा पनि सुधार गरिएको छ, त्यसै गरी अब टेन्डर चाहिँ सकेसम्म चाँडो गर्ने, चाउनपछि टेन्डर शुरूआत गर्ने भनेर भने हुनाले मलाई लाग्छ यो आर्थिक वृद्धिको निम्ति यदि राजस्वहरू पनि राम्रोसँग उठाउन सक्यो भने यो आर्थिक वृद्धि 7% धेरै महत्वाकांक्षी होइन, यो प्राप्त गर्न सकिन्छ। तर चुनौतीहरू धेरै के छ भने अहिले पश्चिम एसियामा जुन किसिमको वारहरू छ, यो वारहरूले गर्दाखेरि चाहिँ आपूर्ति श्रृङ्खलामा जुन अवरोध छ त्यसले गर्दा कतिपय तपाईँको निर्माण सामग्रीहरू जस्तो बिटमिनका कुरा भन्नुहोस् अथवा चाहिँ यो चाहिँ मलको कुरा भन्नुहोस्, यस्ता त्यसै गरी जुन चाहिँ पेट्रोलियम पदार्थको मूल्य जुन जसरी वृद्धि भइरहेको छ भन्नुहोस्, यी कुराहरूले चाहिँ हाम्रो निर्माणको गतिलाई चाहिँ त्यसले असर पार्न सक्छ। त्यसो भए त्यो चाहिँ जुन संकटको कारणले चाहिँ यसलाई चाहिँ असर पर्न सक्छ, त्यो झट्का चाहिँ यसले गर्नु पर्यो भने 7% ग्रोथ पनि नहोला। तर आन्तरिक तयारीको आधारमा मात्रै भन्ने हो भने 7% वृद्धि चाहिँ महत्वाकांक्षी पनि छैन, र सुशासनलाई चाहिँ तपाईँको महत्व दिएर अलिकति काम गराउन सक्ने हो भने त्यो आउन सक्छ। खालि बाह्य अवस्था के हुन्छ भन्ने मात्रै हो।
0: अब यो बजेटले निजी क्षेत्रलाई कतिको प्रोत्साहन गरेको छ?
1: यो बजेटले एकदमै फोकस गरेको वर्ग भनेको निजी क्षेत्र, त्यसै गरी जुन चाहिँ प्रविधि मैत्री युवाहरूलाई चाहिँ यसले फोकस गरेको छ। यो बजेटको जुन चाहिँ अहिले चाहिँ एउटा सुधारको क्रममा एउटा सुधारको गति चाहिँ यसले बढ़ाएको छ र उहाँहरूलाई कतिपय चाहिँ कोषहरूको व्यवस्था गरेर ऋण प्रवाह गर्ने कुराहरू, त्यसै गरी चाहिँ यो छुटका कुराहरू, त्यसो करकै पनि तपाईँको कतिपय छुटका कुराहरू इशारा गरेर चाहिँ प्रोत्साहनहरू धेरै दिएको छ। निजी क्षेत्रको हिसाबले चाहिँ निजी क्षेत्र अहिले चाहिँ उत्साहित पनि छ। विभिन्न महासंघहरूले प्रतिक्रिया व्यक्त गर्दाखेरि हामी निकै उत्साहित छौं। कहिले कानूनहरू चाहिँ खारिज गरेको अवस्था छ र त्यो चाहिँ तपाईँको खास गरेर चाहिँ सेवा प्रवाहहरू चुस्त भयो भने उहाँहरूले धेरै चाहिँ झन्झट गर्न नपर्ने एकद्वार प्रणालीबाट चाहिँ काम हुने कुराहरू आएको छ र यो सरकारले जे कुरा विभिन्न वाचा पत्र मार्फत र यो बजेट मार्फत चाहिँ प्रस्तुत गरेको छ त्यसलाई कार्यान्वयन गर्यो भने निजी क्षेत्रलाई पनि काम गर्न सहज हुन्छ भन्ने लाग्छ मलाई।
0: कार्यक्रम बदलेको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थवित्त प्रवक्ता डाक्टर गोविन्द नेपाल। अब सर, यो बजेटको मुख्य प्राथमिकता चाहिँ कस्ता खालका नागरिकलाई पर्यो?
1: अब नागरिकको हकमा यसले चाहिँ वास्तवमा समग्र नागरिकमा खास गरेर चाहिँ यो जुन चाहिँ विपन्न वर्ग छ, विपन्न वर्गको हितमा चाहिँ यसले चाहिँ विशेष प्याकेजहरू केही ल्याउन सकेको देखिँदैन। अब किन भन्दाखेरि मुलुकमा आर्थिक विकास भयो, लगानी बढ़्यो भने त्यो त्यसबाट क्रमशः विपन्न वर्गलाई पनि रोजगारी सुविधा हुन्छ, त्यसले पनि सकारात्मक प्रभाव पर्छ भनेर एउटा ट्रिकल डाउन इफेक्ट भन्छ अर्थशास्त्रमा। ट्रिकल डाउन इफेक्टको कल्पना यसले गरेको छ। यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सुविधा हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो। तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ, तुरन्तै उनीहरूले चाहिँ समान अवसर दियो भने त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन। उनीहरूलाई त्यो अवसर लिन सक्ने क्षमतामा बनाउने चाहिँ राज्यको कर्तव्य हो र त्यसलाई त्यो क्षमता वृद्धि क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लाउनु पर्ने हो। तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू छैन, सबैलाई समान अवसर छ र सबैले त्यो भन्ने किसिमबाट आएको छ। अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो, तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ यो 40 वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ। त्यो 150 अर्ब भनेको 40 सालको जुन 6% जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन। त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन, शिक्षामा पनि लगानी बढिरहेको छैन, अरू स्वास्थ्यको केसमा पनि लगानी बढ़ाएको छैन। लगानी बढ़ेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो। जस्तो लगानी कहाँ बढ़िया छ, सड़कमा बढ़ेको छ, लगानी चाहिँ कहाँ बढ़िया छ, ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढ़िया छ, लगानी चाहिँ तपाईँको सिंचाइमा बढ़िया छ, लगानी केही मात्रामा खानेपानीमा बढ़िया छ, तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढ़ेको छैन। बजेटको स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ।
0: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढ़ी लगानी गरिरहेको छौं, पूर्वाधार विकास भयो भने बल्ल हामी अर्थतन्त्रमा सर्पे मार्न सक्छौ, साथसाथै हामी अलिकति सुशासनलाई टाइट गर्छौं त्यताबाट पनि। र अर्को कुरा भनेको अब करको कुराहरू छ, हामीले वैदेशिक लगानी भनेको सीमित छ, हाम्रो लक्ष्य अनुसार पनि हामीले ल्याउन सक्दैनौं। अब हामीले उठाउने भनेको अतिरिक्त कर, थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो, त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्नु उहाँको प्रष्टीकरण छ, यो चाहिँ कतिको जाहेर छ?
1: अहिले यसको वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन, कर लगाउनुपर्छ, तर कहाँ लगाउने, कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विवेक पुर्याउनु पर्ने हुन्छ। अहिलेको करको हिसाबले माथिल्लो वर्गहरू चाहिँ खुसी छ, किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29% आयो, त्यो पनि खुसी छ। अलिकति साना जुन चाहिँ जागिरी वर्ग छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो त्यसलाई पनि छिछिरेमा तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढी खर्च हुन्छ जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ थोरै आमदानी अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कूलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ त्यो ठिकै हो बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ तर अहिले पछिल्लो चरणमा हेर्नु भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कूल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स दिनुपर्छ विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स गर्ने बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाइज ज्यादा हुन्थ्यो अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अरब मात्रै उठ्या हो होइन जबकि 22 अरबभन्दा बढी त अहिले चाहिँ भरिपरि आउनेमा चालु खर्च राखेको छ बजेटमा तर त्यो भरिपरिबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिँ हो त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउनु भने अब त्यही भइपरि खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ एक दुई ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोष बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने एउटा कोषमा जाने त्यस्तै स्वास्थ्यको एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त त्यसको हिसाबै बेग्लै हुनु पर्यो अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने त्यहाँबाट कहाँ जान्छ अन्यलका अन्यल भयो भने त काम लागेन नि त्यसले गर्दाखेरि त्यो क्लियरिटी पनि अलिक भएन त्यो कन्सेप्चुअल क्लियरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि अर्को वर्ष ल्याए भने त अर्को वर्ष ल्याए भने त अलिकति कन्भिन्स गर्ने हिसाबबाट आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्छ भन्ने मेरो चाहिँ यो तर्क आयो त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रडक्ट उपयोग चाहिँ कम हुन्छ आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ एउटा राज्यको सुरक्षाको दृष्टिले त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नु पर्थ्यो तर के भन्दा अलिकति बजेट निर्माण गर्नेबाट नै हतार त हतारै भयो छोटो समय भयो होइन सबै कुरा एनालिसिस गर्न सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ
0: अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौ 5% भनेर 5% घट्दैन जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ 50%मा त भ्याट लाग्दैन त्यसपछि बाँकी 100 लाग्ने हो त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आँखा हुन्छ अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टरमा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँको चाहिँ लाग्छ भनेर यो भनेको केही पनि होइन भन्नुहुन्छ तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँहरूले भन्नुहोस् अनि अर्को कुरा हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बहिन धेरै मान्छेहरूले विद्युतीय उपकरणहरू प्रयोग गर्यो भने हाम्रो यो क्षमताले भ्याउँदैन हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ तारहरू पड्किन्छ अनि जसले गर्दा फेरि भोलि बहिनी हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौ त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौ भनेर भन्नुभएको छ यो चाहिँ कतिको मिल्छ
1: यो कुरा चाहिँ जस्तो भने हाम्रा संस्थाहरू कतिपय बन्दै पनि छन् कतिपय कमजोर पनि छ बनाउनु पर्ने कुरा छ विद्युतको चाहिँ ट्रान्सफर्महरू लाइनहरू यो सबै कुरा बनाउनु पर्ने पनि छ छ र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो उसले इन्भेस्टमेन्ट गर्नु पर्यो किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको खिसी अनुसार चाहिँ त्यसलाई मिलाएर जानी हो भने त जस्तो अलिकति बढी आमदानी गरेकोलाई यो भ्याट तिर्नु केही पनि छैन होला तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले उसलाई त अलिकति असर त पर्या हुन्छ नि तपाईँले उपभोक्ता वाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गर्यो भने त ऊ त त्यो मार्गबाट बस्छ नि त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन् ती विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन् उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नु पर्ने हुन्छ उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर धनी मान्छेले पनि बत्ती बाल्ने भने चारवटा बत्ती एउटा कोठा बाल्दैन गरिबले पनि त्यो कोठामा बत्ती त बाल्नु पर्यो नि त्यसमाले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ एफोर्डेबिलिटी पे भन्छ त्यो चाहिँ गर्न सक्छ कि सक्दैन यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ किनभने हाम्रो धेरै सिद्धान्तहरू छन् ती सिद्धान्त पनि त्यसै बनेका होइनन् त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याट भए त्यसमा केही भन्नु थिएन भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा अरबौं प्रफिटको कुरा आइरहेको छ हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठूलो स्केलमा सोच्नु पर्यो र ट्याक्स लगाएर तपाईँको आमदानी गर्नु त त्यो ठूलो कुरै भएन नि तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्सलाई कुनै बढी नै फिल नभइकन पैसा उठाउनु हो भने तपाईँ ज्यादै राम्रो हुनुभयो होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र ट्यारिफ बढाउनु भयो ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोच बिताएँ भन्नुको पछाडि केही तुक छैन
0: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
1: हो अब मान्छेको के हुन्छ एउटा साइकोलोजी पनि हुन्छ साइकोलोजी के हुन्छ अब भ्याट पनि बढायो त्यसमा बिजुली महँगो भएको छ यसलाई अलिकति बिजुलीको उपभोग काम गर्नु पर्यो भन्नु एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ देशभित्र उपभोग गराउनु पर्ने अवस्था छ कि यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको अब जो कमी गरेर उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभएर यो देखि होइन आइफोन सार्जिङ गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउनु भयो यो त भर्खर सुरुवात भयो अहिले 5 होला पछि 13 होला के होला यो कुरा पनि त छ नि त्यसले गर्दाखेरि यो चाहिँ नगरेर हुन्थ्यो भन्ने लाग्छ मलाई
0: कार्यक्रम बदलको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल अब यो चालू खर्च र पुँजीगत खर्चबीचको सन्तुलन चाहिँ कतिको मिलेको छ मिल्न त मिल्दै मिल्दैन हाम्रो क्षेत्रमा होइन
1: अहिले चालू र पुँजीगत खर्चको कुरा के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको आउने वर्षको छ भने 59.8% छ भने कुनै ट्रेन्डै छैन तपाईँ यो साल पुँजीगत खर्च हेरिदियो भने करिब चाहिँ 21% छ आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन परिवर्तन हुन सक्ने अवस्था पनि छैन यसमा के भने सीमित छ कुनै पनि जो अर्थमन्त्री आए भने जादूको छडी आफ्नो हुँदैन नेतृत्व पनि त चेन्ज गर्न सक्छ चेन्ज कुन बेला हुन सक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन्छ भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला त्यसले गर्दाखेरि यो त पहिलेदेखि चलिराखेकै ढकानो छ पुँजीगत खर्च र चालू खर्चको वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालू खर्च भन्दा तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन् तलब भत्ताका कुराहरू छ त्यसै गरी चाहिँ हामीले चाहिँ समाव्याज तिर्नुपर्छ त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट त नछुट्याइकन सुखै छैन त्यो मात्रै होइन तर अर्थमन्त्रीले भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठुला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्ने छ यो कारणले गर्दाखेरि दबाव चाहिँ ठूलो छ तर दबाव ठूलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढंगबाट तपाईँको चालू खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारेज गरेर निकायहरू खारेज गरेर मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको तर त्यसो गर्दा गर्दा पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेको छैन बढी नै छ त्यसले गर्दाखेरि चालू खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउनु मात्रै होइन कि बढाउन सके बढाउने नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने प्रभावकारी ढंगबाट खर्च गर्न जान सके उहाँले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ
0: हो उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौं यो वर्षभित्र ठूला आयोजनाहरू चलिरहेका जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ
1: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ तर जुन सक्ने भन्ने कुरा छ नि सक्ने कुरा सकिने अवस्था चाहिँ छैन किनभने जस्तो उदाहरणलाई उहाँले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दर्शन करिडोर तथा काठमाडौँ तराई नरेश दुतमार लगायत रणनीतिक सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुझा नम्बर 28 भन्नुभयो तर त्यसको कहिले सकिन्छ त भनेर हेर्नु हो भने पुष्पलाल मध्यपहाडी मार्ग छ उहाँले पनि भन्नुभएको छ त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ अरू 3 वर्ष लाग्छ त्यसै गरी तपाईँको हुलाकी मार्ग भन्ने हो भने पहिला आएको थियो इभन महालेखा परिषद रिपोर्टमा एक वर्षमा सकिने भन्ने आएको थियो तर उहाँहरूको अहिलेको रिपोर्टमा 3 वर्ष लाग्छ भने त्यो लाग्छ त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्ना साथ हुँदैन तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विभिन्न कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइरहेको छ गर्न पनि पर्यो यो त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ त्यसले गर्दाखेरि यो पैसा मात्र राखेर हुँदैन त्यसको लागि चाहिँ संगठन चाहियो त्यसको लागि चाहिँ प्रविधि चाहियो क्षमता चाहियो कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ
0: अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्यौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रियो बजेट भनेर भन्नुहुन्छ उहाँले त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ हो
1: त्यो चाहिँ हो तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेडबुक चाहिँ अपलोड गरेका छैन गर्छ गर्दैन पोर्सल पनि आएन वेबसाइटमा होइन त्यो रेडबुकमा थाहा होला अलिक डिटेल चाहिँ र उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ नयाँ खासै केही छैन अब दुई चारवटा सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ यत्रो चाहिँ सांसदहरू छ दुई चारवटा भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो तर देख्दाखेरि के छ भने ठूला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ त्यो राम्रै हो
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिएको नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tire, they're awesome, super, wonderful, excellent, amazing, number one.

0: শ্রী ঠাকুরা প্রশ্ন বিচার জিও রেডিও নেটওয়ার্ক
1: तपाई अनि यस सुन्दै हुनुहुन्छ कार्यक्रम बदली नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छन्।

0: नयाँ पनि कृषकहरूको निम्ति सामान्य रूपमा जस्तो शीत भण्डारदेखि लिएर सारा कुरा यो मूलका कुराहरू गरेर चाहिँ त्यसलाई पनि अलिकति कृषकमा पनि केही गर्छु चाहिँ भनेको छ तर त्यस्तो खास कार्यक्रम नआए पनि गर्छु भनेको छ। अर्को चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा जुन किसिमबाट छुट र सुविधाहरू दिएर यदि इण्डस्ट्रीहरू रिभाइभ भयो भने त्यहाँ पनि केही रोजगारीको सृजनाका कुराहरू हुने भयो र त्यो चाहिँ जुन माइग्रेन्ट रिटर्नीहरूलाई पनि यहाँ आएको खण्डमा चाहिँ उनीहरूलाई पनि विशेष सुविधा दिने महिला उद्यमीहरूलाई सुविधा दिने भनेर चाहिँ भनिराखेको छ तर धेरै जसो चाहिँ फोकस चाहिँ मोडर्न सेक्टरमा आधुनिक सेक्टरमा भएको हुनाले त्यो आधुनिक सेक्टर जस्तो एआई केन्द्र भन्नुहोस् अथवा चाहिँ त्यो सूचना प्रविधिको भन्नुहोस् सफ्टवेयर निर्माणको कुरा भन्नुहोस् त्यसमा के हुन्छ भन्दाखेरि आधुनिक क्षेत्रमा चाहिँ रोजगारी सीमितलाई हुन्छ त्यसले धेरैलाई रोजगारी दिँदैन क्यापिटल ठूलो इन्भेस्टमेन्ट हुन्छ तर रोजगारी सीमित हुन्छ जबसम्म चाहिँ तपाईँको एसएमइजहरू साना मझौला उद्योगहरूको चाहिँ विस्तार हुँदैन तबसम्म गाह्रो हुन्छ र त्यसले गर्दाखेरि यसले केही मात्रामा थोरै मात्रामा पर्यटन क्षेत्र भनेको छ तर पर्यटनमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन अब प्राइभेट सेक्टरले आएर धेरै लगानी गर्यो भने अर्को कुरा हो तर त्यो पनि सम्भावना कम छ। कृषि क्षेत्रमा पनि ठूलो सुधार ठूलो प्याकेज चाहिँ आएको देखिँदैन त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरै जसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना होला तर आवश्यकता अनुसारको रोजगारी सुन्दा हुन्छ गाह्रो छ।
1: त्यस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सहयोगी कार्ययोजना पनि देखिन्थ्यो होइन तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन। जसरी कृषिमा आधुनिकीकरण र नवयोजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो यिनीहरू पनि अलिकति देखिएन नि।
0: के भन्दा सरकारले एपको माध्यमबाट कृषकहरूलाई चाहिँ सूचना दिने होइन यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ। बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ। तर के भन्दाखेरि बिमाले मात्रै पनि हुँदैन त्यो लगानी गर्ने लगानी गर्दाको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन। अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ। अब त्यो कहाँ तोक्छ कति ठाउँमा तोक्न सक्छ कहाँ कहाँ तोक्न सक्छ तपाईँ मिचीदेखि महाकालीसम्म तपाईँ उत्तरदेखि दक्षिणसम्म त उत्पादन क्षेत्र छन् नि मानिसहरूको त्यो कति सक्ने हो कहाँ कहाँ सक्ने हो कति गर्न सक्ने हो कति त्यो व्यवस्थापन गर्न सक्ने त्यो अर्को बात छ। त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ। अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ। त्यो रिभाइभ हुन्छ हुँदैन कुरो त छ रिभाइभ हुन्छ हुँदैन त्यो रिभाइभलको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन। त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसरी भन्न सकिने अवस्था छैन। खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ। क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन रोजगारी कम छैन त्यो बनाउने बेला खन्नेको लागि त्यो एउटा कुरा भयो तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि
1: होइन।
0: अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
1: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन
0: त्यस्तो छैन। अब तपाईँ अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ तर त्यति स्पष्ट छैन कि त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ। कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि लगानीमा त्यो हिसाबले फोकस छैन के लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने त कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि यो साल पनि 3 अरब छ आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा। अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि त्यसले त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ के गर्नुपर्छ कसो गर्नुपर्छ। त्यसैले कृषिको बजेट टोटल बजेटको 3% कम लगानी छ त्यसमा जतिसुकै फोकसको कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको पुनर्संरचना भएको देखिँदैन के बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्संरचना भएको छैन र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ किनभने समय पुगेको छैन। उहाँहरू आएर काम गर्न सुरु गरेको कति महिना भयो त भर्खरै हो नि यत्रो ठूलो अर्थतन्त्र यत्रा धेरै समस्या

0: योग्यतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हित गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँले समय चाहिन्छ नि हतार गर्नुपर्ने जरुरी छैन किन 5 वर्षको समय छ यसलाई क्रमशः अलिक राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नु भनेर आइडेन्टिफाई गरेर चाहिँ त्यसमा त्यो बिन्दुमा गर्यो भने खर्च पनि कम लाग्ने त्यसको चाहिँ नतिजा पनि बढी आउने हुन सक्छ तर अहिले के भन्नु समय पुगेन उहाँलाई त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन त्यसमा त्यो आकांक्षा र क्षमताको बीचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा
1: अब यो कृषि विकास भएपछि अब अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ अनि केही त हामीले छलफल पनि गरौँ अरूका कुराहरू यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास कसरी हो यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ
0: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत आउँछ संविधान हिसाबले पनि स्थानीय तहबाट आउँछ शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तहबाट हुँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो तर हिजोदेखि यो त एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने आफैले विभिन्न ठुला प्रणाली सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संघीयता अन्तर्गत संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्त चाहिँ सरकारमा जानुपर्ने त्यो गरिराखेको अवस्थाहरू छैन त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने स्रोतहरूको व्यवस्थापन गर्ने कुरा त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिंचाइका प्रोजेक्टहरूमा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सनको कुराहरू केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो तर अब अहिले के छ भने योदेखि प्रोजेक्टहरू सञ्चालन गर्ने इन्भल्भ भएको हुनाले ठुल्ठूला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्ने गरिरहेको छ जुन संघीयतासँग चाहिँ मिल्दैन त्यो हिजोदेखि आइराखेको परम्परा अलिक टुट्न सकेका छैन
1: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ एउटा प्रविधि लिएर आएको थियो बीचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ कार्य अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ विशेष गरी ज्येष्ठ नागरिकको हकमा
0: जस्तो स्वास्थ्य विभाग पुनर्संस्था गरिन्छ भने तर त्यो पुनर्संस्था कस्तो हो भन्ने कुरो भएन अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दाबी भुक्तानी हुन सकेका छैन उसले हस्पिटलले दाबी गरेको छ तर भुक्तानी भइरहेको छैन त्यसो भए अस्पतालमा प्रशस्त मात्रामा प्रतियोगिताहरू छ अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भन्दा कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ नभएको पनि एउटा बिमा क्लेम गरिरहेको छ भन्ने छ हस्पिटल तर्फबाट के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँ पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि अहिले त आइटिल त त्यो फेसिलिटी छ त्यसमा ट्रान्सप्यारेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेटोराइज गरेर जानुपर्ने कुराहरू छ किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरेको छ जुन कि ठिक पनि हो किनभने पैसा ठुलो पैसा दिनुभन्दा उसलाई दिनुपर्ने सेवा हो त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गऱ्यो भने के भन्दाखेरि त्यो स्वास्थ्य पर्ने भयो त्यो कुरा त गरेको छ तर पुराना समस्याहरू समाधान गर्नु चाहिँ अलि भित्र बसेर चाहिँ हेर्नुपर्ने जरुरी छ
1: अनि अर्को कुरा यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अनमोल भएको हो कि जस्तो पनि देखिन्छ नि जस्तो शिक्षा स्वास्थ्यकै कुरा गरौँ न ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला सहरहरूमा पुर्याइदिने हो भने पनि काठमाडौँको भीड त कम हुन्थ्यो नि त
0: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भने यो एक ठाउँ सुरुमा भनेको छ सैद्धान्तिक प्रस्तावना आउनु उहाँले के भन्नुभयो भने हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौँ हामी नवउदारवादी पनि होइनौँ होइन हामी कम्युनिस्ट पनि होइनौँ भनेर उहाँले संसदै भन्नुभएको थियो हामी के हौ त भन्दाखेरि समतामूलक समाज सृजना गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ र त्यो क्रममा चाहिँ अरु चाहिँ के भन्दाखेरि जो व्यवसायहरु चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौं नि आम जनतालाई के दिन्छौं भन्दाखेरि शिक्षा स्वास्थ्य आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौं भन्नुभएको थियो त्यसैले राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो स्वास्थ्यको केसमा शिक्षाको केसमा अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू निजी शैक्षिक संस्था तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन् तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन् यति निचलिएको छन् त्यो बच्चाको निम्ति त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ कि जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न त्यसमा बार्गेनिङ गरेर भाइदिनमा छोड्छु भन्नु नमिल्ने चिज हो र त्यसलाई क्यास गरेर चाहिँ ठूलो चाहिँ तपाईँको एक्सप्लोइटेसन त्यहाँ छ त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउनु भने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन त्यसलाई ठूलो ट्याक्स लाएर गर्ने कुनै आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्छ त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्छ र त्यो स्वास्थ्य समझौताहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्छ काठमाडौँमा मात्र केन्द्रित किन गर्नु पर्छ प्रदेशमा मात्र गर्यो भने 31 प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जानु भयो होइन जनरल सेवा त सबै ठाउँ चाहियो नि त त्यति गरिदिनु सक्ने र अनि त्यसपछि त्यसको डाक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनिएको छ तर अलिकति बढी नै चाहिँ डाक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्न पर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा यो कुरामा चाहिँ सरकारले ध्यान दिनै पर्छ किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ गारेन्टी गरेको विषय हो
1: कार्यक्रम बदलेको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल केही कुराहरू चुनौतीहरू पनि छन् केही सरकारले अलिकति महत्वाकांक्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ
0: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठूलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लग्नको निम्ति चाहिँ विभिन्न छन् एउटा कुरा दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानीमा फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल हुने अवस्थाहरू छ त्यसलाई यसले एकदमै छोटो गरेको छ ठूलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा अनि फिर्ता गर्दाखेरि पनि राष्ट्रपतिले सूचना मात्रै दिए हुन्छ भन्ने विषयको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्वपूर्ण कुरा हो अर्को कुरा के भने आईटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरण भने पुग रहन्छ हामीले धेरै सुधार गरेका छौँ गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्ने भने धेरै सुधार हो तर पनि विदेशी लगानी चाहिँ आएको छैन कमिटमेन्ट केही मात्रामा हो नि तर तपाईँको लगानी खासमा नहुने उनी हेऱ्यो भने लगानी बोर्ड हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो यतिका वर्षमा जम्मा दुईटा सिमेन्ट फ्याक्ट्री मात्रै रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन लगानी आउनुको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पर्यो त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याउने होइन उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् के छ वातावरण के कस्तो छ भन्ने कुरो बुझ्छन् र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन हुन्छ नि आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेको छ हरेक वर्ष फेरि नि वर्ष मात्र फेरि नि होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिने महिने पनि फेरि सक्ने त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण एउटा क्रेडिट टेबल भनेको चाहिँ तपाईँले यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन हामी यी सुविधा दिन्छौँ कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन नि आज लगानी आयो कतिपय लगानी मैले फर्केको देखाएको छु यहाँ आए गरे त्यसपछि विभिन्न झन्झट दिए त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखाएको छ त्यस्ता मानिसहरूको एक्सपिरियन्स चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ र लगानी ल्याउनु हो भने तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायहरू, यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन्छ त्यहाँका लोकल मान्छेहरू, यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ। त्यो सिटीमा अर्काको ढङ्ग सिटीमा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले। किन आएन भन्दा विदेशी आउँछ त्यसपछि साह्रो झन्झट दिन्छ भने यहाँ मात्रै सबै लगानीको ठाउँ। त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाखभन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसले यो चाहिँ कस्तो छ?
0: यो चाहिँ के भन्दाखेरि पहिलो चाहिँ क्यापासिटी आधारमा चाहिँ खास गरी इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 समूहकोलाई चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला। यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि, रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी पनि 50 लाख पनि म यहाँबाट पाटन जानुपर्छ भने होइन पोखराबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पऱ्यो बसमै जान सक्छ, बसैबाट आउन सक्छ। त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखे पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लगाएर गर्छ नि। त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम त गर्ने काठमाडौँ पोखरामा भनेर आएको थियो, त्यो मास ट्रान्जिट सिस्टमबाट आयो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुन सक्छ भन्ने लाग्छ मलाई।
1: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार आएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ। अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
0: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चिजले अवरोध गरेका छन्, नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। पार्लियामेन्ट जुन दुईचोटि पार्लियामेन्ट बस्छ, 6 महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खानु पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो। ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ। अहिले पहिलो चरणमा भयो भने केही मानिसहरू त्रास अनुभव गरेको छ, तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो, डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरा होइन, डर मात्रै देखाउँदैन, माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
1: सरकारले यो बजेट विनियोजन गर्दा अब संघ प्रदेश र पालिका बीच कस्तो समन्वय राख्नुपर्छ?
0: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू संघ र पालिकामा जाने बजेटहरू चाहिँ गरेन। दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशस्त्र अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो। अब सामान्यकरण अनुदान जुन के हुन्थ्यो भने फ्रिली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्न पाउँथ्यो, यो चाहिँ स्थानीय तहले खर्चमा गर्नु पाउँथ्यो, त्यो गरेन। त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो भयो क्या, जुन यसपालिको विनियोजनले संघीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन। पहिला जस्तै कमजोर थियो पहिलाबाट त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो। गर्नुपर्ने भन्नु त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू, मापदण्डको कुराहरू, केन्द्रले गर्ने त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने तर स्थानीय तहले चाहिँ कार्यान्वयन काम गर्ने भनेको चाहिँ त्यसरी एकदम स्पष्ट त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ त्यो उहाँले जुन स्पष्टता त्यो छ नि यहाँले फेरि भनौँ नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा छन् समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रवेश तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय त यो एकदम स्पष्ट छ तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो त्यो कार्य गर्दा बजेट पनि के हुनु पर्यो भने सम्बन्ध तल बढी जानु पर्यो केन्द्रले थोरै काम गर्यो भने सानो बजेट केन्द्रमा रहनु पर्यो त्यो किसिमबाट जानु पर्यो त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन
1: अब सर अन्त्यमा अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ
0: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट दोस्रो कुरा यो जति ठूला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भनेर सरकारले त्यो एकदम राम्रो कुरा हो र अरू काममा पनि सरकारले ट्र्याकिङ पनि गर्नुपर्छ सहजीकरण पनि गर्नुपर्छ निर्माण व्यवसाय त्यसै गरी निर्माण व्यवसायको मात्रै होइन तपाईँको सरकारले सुविधाजनक हिसाबबाट ऋण चाहिँ निजी क्षेत्र जुन दिन्छ त्यो दिएको ऋण चाहिँ निजी क्षेत्रले प्रस्ताव गरेको चाहिँ आयोजनामा कार्यक्रममा गाँसेको छैन भनेर पनि ट्र्याकिङ गर्नुपर्ने भयो हाम्रो अलिकति बिग्रेको अर्थतन्त्र कहाँ भयो भने कोविडको बेलामा हाम्रो धेरै ऋण चाहिँ प्रभाव भयो निजी क्षेत्रमा तर त्यो चाहिँ कतिपय ऋण चाहिँ त्यसमध्ये चाहिँ जग्गामा गयो कतिपय सेयरमा गयो त्यो त्यसमा सेयर मार्केट पनि अलिकति खतरामा पुग्यो त्यो जग्गा पनि डुब्यो त्यसले गर्दाखेरि उहाँहरू चाहिँ ब्याङ्कको लोन तिर्न नसकेर चाहिँ रिस्ट्रक्चरिङ गरिरहेको छ ब्याङ्कको चाहिँ त्यो नन पर्फर्मिङ एसेट भन्नुहोस् न त्यो बढिराखेको छ त्यस्तो हुनु नदिनलाई चाहिँ ट्र्याकिङ गर्ने र एउटा चाहिँ अनुशासनमा सबै राख्ने एउटा पार्ट त्यो र अर्को चाहिँ निर्माण सामग्री उपलब्ध गराउने कुराहरू छ अर्को चाहिँ तपाईँको डिजिटलाइजेसनबाट जुन फाइदा लिने कुरा छ नि त्यसको सूचना प्रविधिमा पहुँच चाहिँ सबैलाई पहुँच पुर्याउन सक्यो र त्यस मार्फत चाहिँ सूचना दिने कुराहरू जस्तो एप्स मार्फत दिन्छ भनेको छ त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्ने कुराहरू छ अर्को अब यो अहिले चाहिँ जुन किसिमको चतुर्भुज चतुर्दिग विकास भनेको चाहिँ विभिन्न करिडोरको चाहिँ कुराहरू छ त्यसमा चाहिँ अलिकति डिटेल प्लानिङमा जान्छ होला अब त्यसमा ठुलो इन्भेस्टमेन्ट गर्न सक्ने अवस्था पनि छैन त्यसलाई चाहिँ फर्दर प्लानिङ अलिक डिटेल प्लानिङमा त्यो क्षेत्रमा जानुपर्छ भन्ने लाग्छ मलाई र बजेटको प्रणालीलाई नै अलिकति पुनर्संस्था गरेर यो चाहिँ पर्फर्मेन्स बजेटिङ र पर्फर्मेन्स मोनिटरिङको सिस्टममा लगाउनु पर्यो अर्को सालदेखि अहिले चाहिँ जसरी बजेट हुन्छ त्यसको चाहिँ खासै चाहिँ त्यो नतिजामुखी बजेट भएन कि तपाईँले आएन आउँछ तपाईँ राखिदिनुहुन्छ पैसा अथवा पोसल कति राखेको थियो त्यसमा 10% बढाएर राखिदिनुहुन्छ त्यो टार्गेट फुलफिल गर्यो गर्नुहुन्छ मतलबै छैन त्यसरी गर्दाखेरि भेल्यु अफ मनी चाहिँ आउन सकेन त्यसले गर्दाखेरि यसरी यी कुराले जानुपर्छ र खास गरी चाहिँ स्ट्रङ मोनिटरिङमा अनुमोदनमा जानुपर्छ सहजीकरणमा जानुपर्छ त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुन सक्छ भन्ने लाग्छ र फेरि मलाई के लाग्छ भन्दाखेरि हामीले यो सरकार त्यत्रो ठूलो तपाईँको मतका साथ यो सरकार बनेको छ यङ जेनेरेसन छ ऊर्जा छ पढा लेखा छ यसबाट यो मुलुकको विकासमा यस माध्यमबाट गर्न सकियो भने मुलुकले ठूलो लाभ पाउँछ हामी यसलाई चाहिँ के भन्दाखेरि अलि रियलिस्टिक भएर तपाईँ खबरदारी गर्ने सजग बनाउने यो कुरा गर्नै पर्छ तर यसको मतलब यो होइन कि यसलाई खेल बनाउने असफल बनाउने कुरामा चाहिँ न राजनीतिक दलहरू न अरू सम्बद्ध सरकारवालाहरू जानु हुन्छ भन्ने मलाई लाग्छ किनभने यो मुलुकको सरकार हो अत्यन्त ठूलो बहुमतबाट आएको छ यसलाई चाहिँ हामी चाहिँ सहयोग पनि गर्ने खबरदारी पनि गर्ने गरेर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद
0: न धन्यवाद मलाई पनि आफूलाई लागेको कुराहरू यहाँले राखिदिनु असाध्य लोकप्रिय यो रेडियोहरूबाट यो प्रसारण हुन्छ धेरै जनताहरूले सुन्न पाउँछन् र त्यो श्रोताहरू समक्षमा पुग्छु त्यो अवसर दिएकोमा यहाँलाई धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थवित्त प्राध्यापक डाक्टर गोविन्द नेपाल आज हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गर्यौं यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिको नेपालको समय सकिएको छ अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु

0: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
1: यहाँ टीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्।
0: थप जानकारी का लागि फोन नंबर 01-5351-990 5351-990 में संपर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था को अत्यंत जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलू एफएम स्टूडियो टाइम
2: इट्स 9 AM
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुकुंड नगर पालिका 5 सोलू कुंडू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: तापक्रम 41 डिग्री पुग्यो गर्मी अझै बढ्ने दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल नेपाल खबरमा अब पूरा खबर भारत भ्रमणमा रहनुभएका रासोपा सभापति रवि लामिछानी स्वदेश फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानी बीच हिजो भएको भेटमा सहभागी रासोपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ तर मिति भने टुंगो लाग्न बाँकी छ रासोपा सभापति लामिछाने भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्ष जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ हिजो काठमाण्डौ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी थकान टाउको दुख्ने चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन प्रशस्त पानी पिउन हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन् आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो नेपालको संविधानले सबै जातजाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ तर नेपालले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
8: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
7: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
8: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
8: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सिधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वड़ा नम्बर 18 को अन्धेरी कुनादेखि शुरू भएर वड़ा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वड़ा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसैगरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून, मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रीमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए, लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ़ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आज नेपाल र मलेसियाको खेल।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सलिनदीको शिर,
12: मेरी चोडको काख,
11: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: शहरबाट नजिकै।
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
14: ह्यूमन रिसोर्स डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
15: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेंट लैब टेक्निशियन र फिजिओथेरापी सहायक में भर्ना खुल्यो।
14: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
15: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
2: के सोचिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या?

0: कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। र आउनुहोस् तपाईँले 97 49 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ। पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामको व्यस्ततातिर पनि हुनुहुन्छ होला। तपाईँ जस्तो अवस्थामा रहे तापनि सबै स्वस्थ व्यस्त मस्त नहरे कार्यक्रममा सुनेर मजाले साथ सपोर्ट गर्नुहोला भन्न चाहन्छु। या कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिने हामी कहाँबाट को हुनुहुन्छ भनेदेखि उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला 97 64 49 50 70 को लाइन तपाईँको लागि एकदमै खुल्ला रहेको छ। र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नो कामतिर पनि हुनुहुन्छ होला है, गराउँछु कामतिर व्यस्त हुनुहुन्छ होला। पक्कै पनि यो समयमा तपाईँको समय अलिकति निकालेर कार्यक्रममा सहभागिता जनाउनु भयो भने अवश्य पनि तपाईँले आफ्नो बौद्धिक क्षमताको विकास गर्न पाउनुहुनेछ भन्ने चाहन्छु म। र कतिपय साथीहरू आफ्नै कामको व्यस्ततातिर हुनुहुन्छ होला, कहिले काहीँ फोन नलाग्न सक्छ, त्यो अवस्थामा तपाईँले हामीलाई पूर्ण प्रयास गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी हुनुहुन्छ तिमी फोन लाइनमा स्वागत गर्छु, हुने थियो उहाँको फोन डिस्कनेक्ट भएको छ। पूर्ण प्रयास गर्नुहोला 97 64 49 50 70 को लाइन हुँदै त्यति बेला हुनुहुन्छ अर्को साथी स्वागत गरी ल ठिक छ। अनिलजीको लागि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न रहेको छ, सगरमाथा राष्ट्रिय निकुञ्जलाई कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरियो? पास भन्नुहुन्छ? यसको सही जवाफ रहेको छ सन् 1989 है। तपाईँको लागि दोस्रो प्रश्न राखि नै हालेँ मैले। दोस्रो प्रश्न रहेको छ, कर्णाली नदीको लम्बाइ कति रहेको छ? कर्णाली नदीको लम्बाइ कति रहेको छ? पाँच गर्नु छ। हामी सुधा साथी हुनुहुन्थ्यो, खुट्टा नभएर खुढुङ्गाको साथी हुनुहुन्थ्यो, उहाँले पनि सही जवाब दिने प्रयासमा पनि साथी सुत्नु भएको छ। र केही समय तपाईँले कार्यक्रममा सहभागिता जनाएर लेकिन नम्बर प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। जति कार्यक्रममा सहभागिता जनाउनुहुन्छ तपाईँले आफ्नो बौद्धिक क्षमताको विकास गर्न पाउनुहुनेछ। एकदमै निर्धकको साथ चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु म। र यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरिने हामी कहाँबाट के हुनुहुन्छ? हजुर नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहुन्छ?
1: म सबिन तामाङ खोटाङबाट।
0: खोटाङबाट सबिन तामाङ बोल्दिनुहुन्छ? सबिनजीको लागि पनि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है। प्रश्न तपाईँको लागि यस्तो छ, कर्णाली नदीको लम्बाइ कति रहेको छ?
1: यो करिब 170 किलोमिटर।
0: तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। यसको सही जवाब रहेको छ 507 किलोमिटर है। तपाईँको लागि दोस्रो प्रश्नमा गई नै हाले म। दोस्रो प्रश्न रहेको छ, बिहारको दुःखमा दुःखको नामले चिनिने नदी कुन हो? कोशी भन्नुहुन्छ? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छ सबैले तेस्रो प्रश्नको सही जवाब दिनुभएको छ भने तपाईँको लागि तेस्रो प्रश्न रहेको छ, सप्तकोशीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी कुन हो? सप्तकोशीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी कुन हो? खुटाङको साथीहरू विश्वविन तामाङ उहाँले पनि सजिवाद्ने प्रयासमा पनि साथी सुत्नु भएको छ। र उहाँले दोस्रो अन्तिम विश्रामतिर मरिनेछ। दोस्रो अन्तिम विश्राम पश्चात फेरि पनि कार्यक्रममा किनेर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुनेछौ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण।

0: गराउँको मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढियो, अब पनि सँगै पढाउ न। तिमी पनि रिलायन्समै भर्ना भयो भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर, चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
4: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
5: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको धुन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1.5 पशु फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गारमास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173381 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्य
1: कार्यक्रम नजिकै भने दोस्रो अनि अन्तिम विश्राम भएपछि दोस्रो अन्तिम विश्राम पनि हामीले भर्खरै पार गर्दै भने कार्यक्रममा लिएर फेरि पनि तपाईँको भिडियो सेटमा आइश्री दोस्रो आउन सक्नुहुनेछ। 97.64 नाम थियो आज सोमेश्वरीको लाइन हुँदै कार्यक्रममा स्वागतता जनाउनुहोला भन्न चाहन्छु। र विशेष गरी अलिकति कोही साथी हुनुहुन्छ स्वागत गरिने हालो कहाँबाटको हुनुहुन्छ गुड मर्निङ हजुर गुड मर्निङ नमस्कार कहाँबाट को हेल्दी हुनुहुन्छ रेन्जी शेर्पा कहाँबाट सोलुखुम्पो बाटो रेन्जी शेर्पा बोल्नुहुन्छ रेन्जीको लागि पहिलो प्रश्न यस्तो छ ध्यान दिएर सुन्नुहोला विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ बधाई छु रेन्जीजी पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। दोस्रो प्रश्न तपाईँको लागि यस्तो छ सरकारले बाँकी राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको घोषणा कहिले गर्यो पाँच गर्नुहुन्छ यसको सही जवाब रहेको छ विक्रम सुन 2047 असार 28 गति है तपाईँको लागि तेस्रो प्रश्न यस्तो छ तेस्रो प्रश्न ध्यान दिएर सुन्नुहोला नेपालमा सबैभन्दा बढी पर्यटकले पदयात्रा गर्ने क्षेत्र कुन हो तपाईँ क्यान्सरलाई हामी लगाउँदैछौँ साथीहरू रेन्जी शेर्पा सोलुखुम्बुबाट उहाँले पनि सही जवाब दिने प्रयासमा हुने साथी सोध्नु भएको छ प्रश्न रहेको थियो नेपालमा सबैभन्दा बढी पर्यटकले पदयात्रा गर्ने क्षेत्र कुन हो यसको सही जवाब रहेको छ अन्नपूर्ण संरक्षण क्षेत्र तपाईँ नोट गर्नुहोला र भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेको छौँ विदा लिने समय लगभग भइसकेको छ र यति जसम्म फोन ट्राई गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो कार्यक्रममा अन्तिम समय सुनेर साथ दिनुभयो तपाईँ तमाम श्रोतालाई म एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै पनि मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो स्टेशनमा पुर्याउनुको निमित्त सपोर्ट मिलेको छ प्राविधिक महानन्द सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लक्खीको विषयबाट हुनु यो कार्यक्रम प्रस्तुत सौमी हामी विदा हुन्छु नमस्कार।
2: सुन्दर नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती केली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 16 बुधबार 2026 मे 20 बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटर दोस्रो पटक र मिति 2083 आइतबार 24 मे 2026 बिहान 5 बजे मुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा आर्थिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ के तामाङ श्रीमती मनिषा तामाङ जिठा दाई भाउजू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई राजकुमार तामाङ जेठा दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मुन छोइडोन तामाङ स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुन दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलुखुम्बु।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली पूर्वग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: युवा कृषि पर्यटन मार्फत समृद्ध मातृदूतकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मातृदूतकोशीको समृद्धि।
5: मातृदूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
6: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
7: विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि।
8: नेचा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलेन
5: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
9: सुन्दर नगरपालिका 9 गोराखाने सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे 20 बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे नोस्ती हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जिठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सीतापुरी तामाङ, फुर्बा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन छैटोन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सुलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सुलुखुम्बु।
0: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो बुझाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0335252576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनौट केप्स कलेज
3: सुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती केली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मे शुक्रबार 2036 मे बीचमा बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.800 मिटर दोस्रो पटक र मिति 2083 आइतबार 24 मे 2026 बिहान 5 नोक्सिमाल 761 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा आर्थिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ के तामाङ श्रीमती मनिषा तामाङ जिठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई राजकुमार तामाङ जेठा दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छु बहिनी गङ्गापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मुन्छोइडोन तामाङ स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुरु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुनुखुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जुवा जाति भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सही सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 मा छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जनजाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गर्नु भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति रवि लामी छानेले स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत दुई सरकार प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामी छाने बीच हिजो भएको भेटमा सहभागी राष्ट्रपा सांसद दीपक बोहराले बीबीसी नेपालसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ, तर मिति भने टुंगो लाग्न बाँकी छ। राष्ट्रपा सभापति लामी छाने भने पछि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। लामी छानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा भन्दा बढ़ी समयसम्म भेटवार्ता गर्नु भएको थियो। पानी पर्ने क्रम कम भएसँगै गर्मी भत्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार 80 सम्म 37 डिग्री भन्दा तराई रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैर हावामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। यस्तै नेपालगंजमा 39, जनकपुरमा 38, सिन्द्रामा पनि 38, धनगढ़ीमा 38, चन्द्रगढ़ीमा 36, धरानमा 36 र विराटनगरमा पनि 36 डिग्री सेल्सियस तापक्रममा पनि भएको छ। यस्तै काठमाण्डुमा पनि केही दिन अघि 25 डिग्रीमा झरेको तापक्रम हिजो बढ़ेर 39 डिग्री सेल्सियसमा मापन भएको छ। मधेश प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिसेस्टे नामको होटलमा आज बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। अन्तिममा खेल समाचार। मलेसियामा जारी एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले विश्वभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रुबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपालले लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835201016 फोन वा सोलवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सुन्दर नगरपालिका नौ गोराखाने सम्मान डाँडा निवासी श्री दावा तामाङको भाव श्रीमती केली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मिनट सकुति बुधबार 2026 मिनट बीचमा बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 आइतबार 24 मे 2026 बिहान 5:00 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना तिनीहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जिठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सुकापुरी तामाङ, फुवा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छोइडुन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुनुखुम्बु।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा ट्राफिक बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हस् डाक्टर साहब हजुरले भने जसै गर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरेको
1: हेरो त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन छ नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: सिमोती सुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती केही तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 16 बुधबार 2026 मे 20 बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.800 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 आइतबार 24 मे 2026 बिहान 5 नक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ के तामाङ श्रीमती मनिषा तामाङ जिठा दाई भाउजू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई राजकुमार तामाङ जेठा दिदी भेना सीतापुरी तामाङ खुर्बा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गङ्गापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मुन्छोइडोन तामाङ स्नेह तामाङ तथा समस्त बोमजन परिवार शुभ दुखुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलुखुम्बु
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: समस्या को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: सिलोको सुन्दर नगरपालिका नौ गोराखाने सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती के तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मे शुक्रबार 2026 मे बीचमा बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 आइतबार 14 मे 2026 बिहान 5 बजे नुस्ती हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छु बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छोइडोन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुरु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुरु खुम्बु।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सुन्दर नगरपालिका 9 गोरखाने सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती केली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मेट चौकती बुधबार 2026 मेट 20 बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जोड 10 गति आइतबार 24 मे 2026 बिहान 5:00 नोक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जिठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइले दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छेडुन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुलु दुखुण्ड नगरपालिका 9 गोरखाने सम्मान डाँडा सुलु खुम्बु।

0: अक्षय गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच यही फिर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98565055 छ 98416-6353 98427-8755 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

पुछुन्डा नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे नर्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सुकापुरी तामाङ, सुबा तामाङ, माइली दिदी भेना सुदयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छु बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छोइडोन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार शुभ दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्र रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारण। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9673 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुकुन्द नगरपालिका साथ सोलुखुम्बु।

0: नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संजय सूर्य फिल्म स्टूडियो टाइम
2: स्नैपिंग एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु कुम्बु
3: सोलु दुतकुंड नगर पालिका 9 गोरखाने सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती केली तामाङ को कान्छा छोरा श्री लकाराम तामाङ ले मिति 2083 जेष्ठपति बुधवार 2026 मे 20 मा बिहान 3:30 को विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेष्ठपति आइतबार 24 मे 2026 मा बिहान 5 बजे नर्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जिठा दाई भाउजू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सुनापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना सुबयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छेडोन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुरु दुखुण्ड नगरपालिका 9 गोरखाने सम्मान डाँडा सुनुखुम्बु।
4: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुनु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोनी, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
5: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकि मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: हिस्सा, हिस्सा,

सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जसिमुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति।

0: हिंसाबाट बचौ र बचाऊ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: साथी भाई खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुला नगरपालिका ५ सल्ले

0: बाबु नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ।

हाम्रो मान्यता सबले भिसिसके आजकल आफ्नो त कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: तिनटा खाना पकाउनुहुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा। अब चित्त अनुसार सबैले सबै काम गर्नुपर्छ, त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
7: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
9: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस्, नगदै तपाईँलाई फोन आउनेछ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोरोला नाकाबाट बिप्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ्दै हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़। सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसीसी महिला प्रीमियर कपमा नेपालको लगातार दोस्रो जीत। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको माडी गाउँपालिका 2 ब्याङ खोलामा आज बिहान भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा 1 महिला र 2 पुरूषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप गाड़ी सड़कबाट करिब 600 मीटर तल खसेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोङ, पर्वतको कुस्मा र कास्कीको हेमजाबाट गैराती सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट समेत 2 वटा गाड़ी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ। अबका केही दिन मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही क्षेत्रमा गर्मी बढ़े पनि देशका हिमाली तथा पहाड़ी भागमा पनि वर्षा हुने सम्भावना छ। आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएको छ। राष्ट्रसंघीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। न्यूयर्कको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ़ गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, पालिका, निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाई थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रूपियाँले घट्यो। ट्राफिक कार्यवाहीमा काठमाडौँ उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्प नभइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खोलियो।
1: कोर्स का विशेषता तीन वर्ष भित्रै कोर्स उत्तीर्ण करी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एफएमजेल हामीले रोल्पामा भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गयो। कोरोला नाकाबाट भित्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा। मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 400 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,76,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 128 जना, नियम विपरीत राइड शेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुइकिएका 183 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेध क्षेत्रमा हर्न बजाउने 123, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 14, एकतर्फी सड़कमा गाड़ी चलाउने 166 र अरू नियम पालना नगरेका 1,487 जनालाई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। अब विदेशको खबर। आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1982 मनाउन थालेको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वमा ध्यानाकर्षण गराउनु हो। संयुक्त राष्ट्र संघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बाल बालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेजले सार्वजनिक गर्नुभएको बाल बालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बाल बालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढ़ी उल्लंघनका घटना इजरायल र पालेस्टिनी क्षेत्रमा 8,554, कंगोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 2,69 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्यो। छन्। नेपालको बलिङ तर्फ रूबिना छेत्रीले तीन तथा रिया शर्माले दुई विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान एक एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रूबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाखरिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भूटानका लागि सोनाम र छेरिङ जाङमोले समान तीन तीन विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जीत निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङसँग नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ्दै हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड़। सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: होन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाइ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842880300।

0: हो कस्तो राम्रो कुरा, अब त्यसको अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्न छैन भने बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: तपाईँ सुन्दर मुहारको सुरक्षा कवच
11: एन प्लस प्रोफेसनल
12: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू।

आजकल वेदरले नै सबै च्यालेन्ज गर्ने रात दिन कुर्ने साथी दिउँसै सुरु गर्ने तिन दिन भन्दा भन्दै घाँटी खस्न साउने अजिङ्गरको आहारालाई चाहिँ भले जुराउने

0: भएको पार्टी खेल्नु पार्टी दिएपछि जस्तो
1: नमस्कार
2: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
1: खै के भन्नु वडा अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
2: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
1: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
2: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
3: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583087
8: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो

राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी धुतकुण्डा नगरपालिका कुरा नम्बर 5 सलेरी

0: বন্ধু, তুমি তো বিদেশ যাওয়া লাগে রে। হে দিদি, টিকা দেখা গরমে শুরু করার কথা সেদিন চলেনি। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जानु नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेच बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा थोर बौद्ध सुलुखु।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है?
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
0: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएको त होइन सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सुगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर सत्र कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखलाई घाँटेको क्यान्सर छ बाँचेर पनि म मरतुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नुभएको?
4: देख्नु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली गालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है किरा नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: लु
2: हेलो नमस्ते
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार संसदीका दिदी।
3: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन हो।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु छ एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हस् डाक्टर साहब हजुरले भने यसै गर्छ
0: नेपाल सरकार विज्ञापन हो

0: मरेगी
1: रगत ही रगत भो चाम हेन सकदी
0: कस्त जेब्रा क्रस बाटो काट पर्ने क्या बीच बाटो पो बाटो काटे
1: अरे तो धन्य हेलमेट होना मोटरसाइकिल चलाने बाचे बाटो काटने मं मरदे कि बाच्ने कहीं ठेगान छेन
0: जेब्रा क्रसिंग बाटो काटे हो
1: तो भर तो बाटो काट्दा जेब्रा क्रस बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रस काटौ जेब्रा क्रस में अनिवार्य रूप में सवारी साधन रोकौ र पैदल यात्री बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थान में हिड़न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन मेरो
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश

0: सदस्य सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा लोक प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या 1 वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्मा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुन गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्वास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सुनि टिपकुण्ड नगरपालिका साथ

0: छट्टैमा यो बैसाजन लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला।
1: होइन के कान्छ गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला, अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

नित उल्लेख भएको खण्डमा स्थानीय तहले सवारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल्कुलको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और फिर मुजफ्फर को रोकम भर सवारी साधन को नगर एक गणेश संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भाउचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराटनगर
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना।
0: अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र माप्य दूतकोशी को समृद्धि
1: माप्य दूतकोशी गाउँपालिका सोनकुण्ड को सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साँझ 7:30 देखि 8 बजे समय सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
0: कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधि को नजर विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेता सोलन गाउँपालिका सोलुखुम्बु को सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन हरेक महीना को पहिलो सोमवार र अन्तिम सोमवार 7:30 देखि 8 बजे समय सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य भूमा सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 पर साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mp मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गायक दावा शेर्पा सातौं दिनमा जीवित फेला। अध्ययन विधाको दुरूपयोग गर्ने त्रिवेणीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कड़ाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध, माथि मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढ़ेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाड़को उपत्यका तथा खोजहरूमा गर्मी निकै बढ़ेको छ। यसैबीच नेपालमा तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देख्न सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चोट, बेढी र जाँगरफी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेशन, हेड स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ़ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गायक दावा शेर्पा सातौं दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतेदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सत्र फर्कने क्रममा बेपत्ता हुनु भएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10.46 करोड़ रूपियाँ भन्दा बढ़ी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि दिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणी कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्केमा विदामा बस्दा त्रिवेणीबाट खाइतरी आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास र बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078 1982 में 98 वटा परियोजना त्यसबाट आउने बजेट 40 अर्ब रूपया थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एनडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजे भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाखा मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समाधान मेरो कपडा प्याकिङ गर्दै त सञ्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 0 56 4 94 3 33 4 93 5 55।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाक फोकोथुङ गाउँपालिकामा दूध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले निमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55 देखि 75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री संयुक्त महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12 देखि 15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार थुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। विदेशको खबर, चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी दूतावासले माथि मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको सुशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न लतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विन्स्टन पिटर्सले घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीन दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर एसियाली खेलकुद छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालको कुशल भुर्तेले शतक बनाए। भुर्तेले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा सिंहसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आशिष शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका विरणदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25 बलमा 190 रन ल्याउनु पर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह ए को यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। चार बन्जेन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अप्नाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गायक दावा शेर्पा 7 दिनमा जीवित फेला। अध्ययन विभागको दुरूपयोग गर्दै त्रिवेणीका प्रभावकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र शोध दुवै खट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्यूजील्याण्डका चारजना सांसदले चिन्न प्रतिबन्ध। माटो मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुलोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुनि दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्छ त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
8: सुन्दर नगरपालिका 9 गोरखाली सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती के तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मेट सकुति बुधबार 2026 मे 20 बिहान 3:03 मिनटको विश्वको सर्वोच्च शिखर सगरमाथा 8

0: और प्रिंट मुहूकर को रोकम रवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालयलाई विराजमान गर्यो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं।

0: नगरपालिकाको सुंगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोचीको द्वारा जनहितमा सारी सन्देश।

0: भोजपुर प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराट नगर सड़क प्रयोग ध्यान दियो सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं
0: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: नमस्कार स्वयंसेविका दिदी
4: नमस्कार नमस्कार
3: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

0: Chick. City FM, studio time.
1: It's 4 p.m. I thought I'd make a start for you.
2: Time check को साथ में New Star Digital Color Lab तथा Dwaramai Offset Press सोलु दुतु नगर पालिका पास सोलु कुंभ
3: हत्तेरिका दीदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ लसुन बहिनी सुनु दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाउनु
8: नेपाल सरकार विज्ञापन बोर्ड
6: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
5: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
5: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
5: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाला पखालाबाट बस्न सकिन्छ है त।
6: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार विज्ञापन हो।
9: मरेँ के हो?
10: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गर्नु.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: अति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ. ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज.
5: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त. जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त. ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ.
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्.
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ.
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ. चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ.
6: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ.
4: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418.
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: ए बाबु मैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843849852, 9824747718, 9843449696 र 9861314472। आन्जी औषधालय, सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

ता सबले बिर्सी सके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिरसा

I'm not going to be able to do it.

0: पर्छ, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए त्यही पढ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि 5 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
8: खेतबारी जोत्न, छोटी गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस् लगतै।

要买容易。

Chief, I'm gonna shoot you.

ਮਸ਼ਲ ਕੋ ਹੈ ਰਾਈ ਹਾਜੀ ਜੀ ਦਾ ਸ਼ੁਕਰ ਸ਼ੁਕਰ ਸ਼ੁਕਰ

ਮਾਲੂ ਹਾਲਤ ਗਲਤੀ ਮਾਂ ਆਖੀ ਜਿਸ ਮਾਲੂ ਹਾਲਤ।

Thank you.

0: दोहोरो आफ्नो मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलु
2: मन्जू तिमी त विदेशमा नै लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि देश विखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहु र बुझेर मात्र विदेश जाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 38 5 20 243 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलु

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म हो दिदी सन्तोली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुजुराखी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: न भन के भयो?
3: आज घरमा कोही ढङ्गको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आगो।
2: माइला दाइले पठ त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, सरी पठाइदिनु हुन्छ कि? ल ल अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकीर मनोपरामो सफलतासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: काकी के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै छ। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
5: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन्। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कमला को इच्छा विपरीत जबरदस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी में लिएर यौन संबंध राखे पनि यो जबरदस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाटेको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै गोद बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्
6: पालै पालो भन त सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन हो।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन हो। एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जिउँदै फेला। हिमालमा चमत्कारी घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यतालिका सार्वजनिक। राप्रपा औपचारिक रूपमा टुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने। अन्तिम विधा दुरूपयोग गर्ने त्रिवीका 44 जना प्रधानपदबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपतामा हुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
1: पढ्न कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो अनि सरकारले चाहिँ के गर्नुहुन्छ भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौं।
0: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा 2 भन्दा धेरै पुगेको दावी।
2: एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकना जेलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ यो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी कामदारले कुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर याम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपीसीसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढ़िरहेका शेर्पाको हातमा केही औंला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारीख अन्तिम दिन भएकाले अन्तिम औंला एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन्। 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटिनेलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटिनेलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटना लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँग गएका आरोही फर्कँदा उहाँ छुट्नु सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु 6 दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकारको तर्फबाट पनि चासो नदेखाइनु दुःखद भएको उनीहरूको भनाइ छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्नुभएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखिए संलग्न कम्पनीले कालो सूचीमा राख्ने उहाँको भनाइ छ।
2: स्वराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनु हुने भएको छ। भारतीय विदेश मन्त्री

0: विस्तार ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी महासभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री भवल शमशेर राणा सहित नेताहरूले राप्रपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तर्विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर राप्रपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगकै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैजसो केन्द्रीय प्रदेश सदस्य रहेका छन्। यसैले अध्यक्ष राजमोहन लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फुट्न परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। राप्रपामा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भन्यो अध्यक्षले फरक मत राख्ने नेता कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। भएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
0: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढ़ेर 80 अर्ब रूपियाँ मागेको छ। 80 खर्ब रूपियाँ मागेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैंकहरूले संकलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रूपियाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैंकमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। सानदेखि चैत निशान्तसम्म 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। बैंकमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढ़ेको छैन। अहिले बैंकहरूसँग 13 खर्ब भन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम 10 खर्ब भन्दा धेरै छ। अहिले बैंकहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढ़ेको छैन।
1: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.4 अंकले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्राल लागेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि घटेको छ। हिजो 5 अर्ब 73 करोड़ रूपियाँ कारोबार भएकोमा आज 353 कम्पनीका 1.6 करोड़ किता शेयर 4 अर्ब 70 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यसअघि गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः शुरू भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने जानकारीमा नआएको मेची अनुसार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुनगाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाइ छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलगढ़ी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची अनुसार हो।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मेरो कपडा प्याकिङ गर्दै स्याम्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
3: हो। अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स हाइपर आर्क लगायत का अत्याधुनिक उपकरण प्रयोग करी मस्तिष्क में बने को ट्यूमर, फोक्सो को कैंसर, स्तन कैंसर, घाटी तथा टाउको संबंधी कैंसर, पेट तथा कलेजो संबंधी कैंसर, पाठेघर को मुख, गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम बाट पूर्ण रूप में निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्क में उपचार हुनुका साथै नेपाल सरकार बाट प्रदान गरिने कैंसर पीड़ितहरूका लागि 1,00,000 सम्म को छूट को व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333 494-555।
5: एयर अप्लायंसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर लिया तो हेन सफाई बंद होने मैं तो बेचक को पानी लग सकते बेचक अप्लायंसेज बेचक को पानी लग स
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गायक दावा शेर्पा सातौं दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यकालिका सार्वजनिक रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने, बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन बढ़ेर 80 खर्ब रूपियाँ नाघ्यो, नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगाएको खबर प्रस्तुत गरियो।
7: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रूपियाँमा फिर्ता गरेका छन्। दिल्लीले सूचना निकालेर कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। दिल्लीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदा को दुरूपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विना दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सानी भएको छ। अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र, राष्ट्रिय सभाका सांसद जगत तिमिर सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद चौधरी 44,56,000 र कांग्रेसका तिमिर सिन्हाले 33,50,000 रकम फिर्ता गर्नु पृथ्वीको नियम अनुसार 3 वर्षभन्दा बढ़ी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जसो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा तिरीबाट खाइपाइआएको तलब भत्तामा 10% ब्याज सहित रकम फिर्ता गर्ने भनेर कबुलियत मान गरिएको हुन्छ। तिरीले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुँदा उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
1: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्रीपरिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो, तर अझै पनि विद्यालयमा आइतबारको विदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार विदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक, विद्यार्थी र शिक्षक बीच अनियोल छ। साथै महेश केवालले शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको 2 दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
8: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने हो नदिने हो किनभने हामीसँग तीन तहको सरकार हो एउटाको मातहतको सरकार अर्को होइन सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची आठलाई हस्तक्षेप गर्नु हो पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने क्रेडिट आवर त्यसैसँग बनाउने अनि पछि गएर चाहिँ एक दिन छुट्टै विदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ त्यसो भएदेखि पढाइ पुग्छ त शिक्षकको विदा कटौती गर्यो शनिबार आइतबार दुई दिन छुट्टी त भइसक्यो अब सोमबार त्यसै गर्छन् मंगलबारदेखि क्लास चल्छ मंगलबार गएर अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ अहिले त्यो अनुभूतिलाई जवाब के दिने हो थाहा छैन अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि पाँच दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ
0: सरकारले भनौँ शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एक नाचको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति ल्याउनु पर्ने हो त्यो छ कि छैन
8: गर्व ल्याउनु हो अब एकरूपता हो र ब्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियकरणको भाषा र भूगोलले दिने उत्तर एउटै हो त नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु म होस पनि छैन अनुभव पनि छैन र कतै अर्काको कुरा सुन्ने रहर पनि छैन जस्तो किसिम मैले देख्छु त्यो ढङ्गमा मैले चाहिँ नि अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु
0: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ आफ्नो साथी विद्यालय गइरहेको छ आफ्नो भने छुट्टी छ उहाँहरूको त्यो उपलब्धिमा उहाँहरूको शैक्षिक गुणस्तरमा उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन
8: एकदम नराम्रोसँग पर्छ अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो अब त्यो दुईटै कला जान्दाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कुल नगरिकन पढाउँदैन भन्ने हो अभिभावक पनि त्यही बुझ्छ अनि अभिभावकलाई एक दिन खाली भयो अब विद्यार्थीले त पढ्दै पढ्दैन पढ्दै नपर्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भयो आइतबार भनेर भन्ने जुन पीडा हो त्यो पीड़ा भएको बेलामा गर्ने के हो यो बारेमा हामीले सोचेनौँ क्या त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ
0: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ अभिभावकले के गर्ने विद्यार्थीले के गर्ने
8: म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के के काटेछौ भनेर भने चाहिँ कुन कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर अलिकति किताबमा हेर अलिकति बाउलाई सोध अलिकति आमालाई सोध अलिकति छिमेकीलाई सोध अलिकति साथीलाई सोध अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कूलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धानमुखी बन्छ त्यो अर्को किसिमको कुरा अनि सरकारले चाहिँ के गरौँ भन्दाखेरि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विधाको मुद्दा ठूलो मुद्दा हुँदैन हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौँ
0: थियो शिक्षाविद विद्यानाथ कोइराला फेरि पनि खबरकै सिलसिला नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाइले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यले सार्वजनिक गर्नु भएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ नेपालको आन्तरिक कारण लगायती बजेट घटेको छ
9: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
12: बाल बालिका को आंखा को पावर बनना रोकने मायोपिया कंट्रोल लेंस ड्राई आंखा को थेरापी आंखा को पर्दा तथा जलबिंदु को उपचार नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353 के तपाई झाड कम्मर घुडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
12: हाम्रा सेवाहरू
13: ओपीडी सेवा
12: विशेषज्ञ ओपीडी सेवा
13: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
12: अकुपंचर सेवा
13: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
13: पूर्वकर्म पंचकर्म सेवा
12: छारसूत्र सेवा
13: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
14: अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक वुमन सफल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
9: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
0: अब बाँकी खबर रोल्पामा खबरे खोलाको भिन्ने बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ गंगादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर

0: द्वारा शव भेटिएको जिल्ला प्रधिकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
1: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दौतहरको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पछौ रौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिलवस्तु नगरपालिका नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनामा सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
0: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोलाहरूमा पनि गर्मी बढ़ेको छ। यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात लूको जोखिम बढ़दै गएको हुँदै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिने सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखामा छालनसम्म पर्न सकिँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अप्नाउनु भएको अनुरोध छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहनु भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
1: सशस्त्र प्रहरी प्रधान कार्यालयमा रहेको एमटी अर्थात सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्ने समिति गठन गरेको छ। डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय सप्तमगलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
0: गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित

0: कर्मचारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खमालका अनुसार फाकफोकतुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
1: नेपाल दर्पणमा अब विदेशी खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोर्याउनु भएको राज्यका संचार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसीएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी गरेको छ। तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढ़ाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ। उत्तर कोरियाले 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक सर्वसम्बन्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग युनबियन आणविक परीक्षणमा एक दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार 2019 ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढ़ी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार 2 जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सैयद अजिजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसरी टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 ओभरमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार 2 शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँग पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ सेठले 68, कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाए। मलेसियाका विरणदीप सिंहले 3 विकेट लिए। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमिफाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले सकेको खेलमा चीनमा हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमिफाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ।
1: र एसीसी महिला प्रिमियर कप अन्तर्गत भुटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माथि मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भुटानी ब्याटरलाई टाइम आउट गराएको घटना आफूहरूले अहंकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भुटान क्रिकेट सम्बन्धित खेलाड़ी तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भुटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएपछि त्यसपछि भुटानकी तेस्रो नम्बरकी ब्याटर रेड्सी छोडे निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायर टाइम आउटको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भुटानी खेलाड़ी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बंगलादेशमा खेलमा श्रीलंकाका एन्जेलो म्याथ्यूज टाइम आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम आउट भएका थिए। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटार।
0: सगरमाथामा हराएका पर्वतारोहण गाइड बाबा शेर्पा 7 दिनमा जीवितै फेला। भुवानमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
1: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यपालिका सार्वजनिक राखरपा औपचारिक रूपमा खुटियो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
0: पदण्डी गाडहरू प्रयोग गर्ने तिर्विका 44 पूर्वपदबाट झण्डै 10 करोड़ रूपये फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुधार।
1: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
0: एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले मन्त्री।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं।

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

बुवा भन्ने शब्द सुन्दा तपाईँलाई कस्तो लाग्छ? के तपाईँसँग तपाईँलाई माया गर्ने पुरुष अभिभावकको न्यानो मायालु सम्झनाहरू छन्? वा के तपाईँलाई कठोर शब्दहरू प्रयोग गर्ने र तपाईँलाई कडा अनुशासन दिने व्यक्तिको सम्झना छ? जब तपाईँले बुवा शब्द सुन्नुहुन्छ, सायद तपाईँले कसैको बारेमा सोच्न सक्नुहुन्न, किनकि तपाईँले आफ्नो बुवालाई कहिल्यै चिन्नु भएन। चाहे वा अनुपस्थित हुनुहुन्थ्यो वा तपाईँको जीवनमा उपस्थित हुनुहुन्थ्यो, बुवाले हामी महिलाहरूमा पार्ने प्रभाव महत्वपूर्ण छ। त्यसै कारण बुवा र उनीहरूका छोरीहरूमा उनीहरूको प्रभावको बारेमा आज हामी न्यायमा कुराकानी गर्नेछौ। जय मसी अनि नमस्कार प्रिय श्रोताहरू, आज पनि कार्यक्रम न्यायमा हामी यहाँलाई स्वागत गर्न चाहन्छौ। आज कार्यक्रममा मसँग हुनुहुन्छ तुलसा, र तपाईँले आज हामी के बारेमा कुराकानी गर्नेछौ भन्ने बारेमा सुनिसक्नु भएको छ। जय मसी प्रिय दिदी बहिनीहरू, म तुलसा, फेरि पनि आजको न्यायमा तपाईँहरू हामीसँग हुनुभएकोमा धेरै धन्यवाद। हामीले आजको विषय बुवा र छोरीहरू रोजेका छौ, किनभने हामी सबै महिलाहरू हाम्रा बुवाहरूसँगको सम्बन्धबाट गहिरो रूपमा प्रभावित भएका छौ। ममता, तपाईँको बुवासँग तपाईँको सम्बन्ध कस्तो प्रकारको थियो? तुलसा, यो निकै राम्रो प्रश्न सोध्यो र सम्भवत मलाई यसको उत्तर दिन अलिकति गाह्रो पनि लाग्छ होला, तर मैले इमान्दार हुनुपर्छ र इमान्दारीपूर्वक भन्नुपर्छ कि मेरो बुवासँगको मेरो सम्बन्धमा उतार चढाव रहेको छ। उहाँ अझै जीवित हुनुहुन्छ, मेरो आमासँग विवाह गर्नुभएको छ र मेरो जीवनको महत्वपूर्ण भाग बन्न जानेछ, तर मेरो बाल्यकालको बारेमा सोच्दा मसँग धेरै पीडाहरू छन् जुन म अझै पनि सम्झन्छु। मेरो बुवा कहिले काहीँ दयालु हुनुहुन्थ्यो, उहाँले मलाई अँगाल लगाउनुहुन्छ, मलाई माया पनि गर्नुहुन्थ्यो, तर अन्य समयमा रिस उठ्दा आफूलाई नियन्त्रण गर्न नसकेर हामी बालबालिकालाई खराब शब्दहरूमा गाली गर्नुको साथै कहिलेकाहीँ कुटपिट पनि गर्नुहुन्थ्यो। ती चीजहरूले व्यक्तिलाई जीवनभरिको लागि हानि गर्न सक्छ। तपाईँले ती सम्झनाहरू कहिले बिर्सनुहुन्न, तर तपाईँले ती सम्झनाहरूले तपाईँको जीवनमा पार्ने प्रभावहरूबाट उपचार या छुटकारा पाउन चाहिँ सक्नुहुन्छ। हुन्छ, आफ्नो अनुभव हाम्रो बीचमा साझा गर्नुभएकोमा धेरै धन्यवाद। मलाई थाहा छ कि त्यहाँ धेरै महिलाहरू छन् जसले तपाईँको जस्तै बाबासँग भएको राम्रो र नराम्रो अनुभवहरू सुनाउन सक्छन्। होमी तुलसा, यो कुरा म पनि मान्छु कि त्यहाँ त्यस्ता धेरै दिदी बहिनीहरू छन्। यो विषय धेरै महत्वपूर्ण छ। हामी महिलाहरूले बुझ्नुपर्छ कि हाम्रा बुवाहरू हाम्रो लागि किन महत्वपूर्ण छन्। यदि तपाईँको बुवासँग तपाईँको सम्बन्ध राम्रो थियो भने तपाईँ धन्य हुनुहुन्छ, तपाईँ आशिषित हुनुहुन्छ। यदि तपाईँसँग कहिले बुवा हुनुहुन्थ्यो या बुवालाई तपाईँले कहिले देख्नु भएको छैन वा तपाईँको बुवाले तपाईँलाई गर्ने व्यवहारको कारण दुखी हुनुहुन्छ भने कृपया आज नारी आशा कार्यक्रम ध्यान दिएर सुन्नुहोला। म जवान बच्चाहरूको आमा हुँ, तर म अझै बुवाको छोरी। मेरो बुवा 15 वर्ष पहिले बित्नुभयो र मेरो एक अद्भुत श्रीमान र ससुरा हुनुहुन्छ। तैपनि कहिलेकाहीँ म मेरो बुवालाई सम्झन्छु। यहाँ एउटा भनाइ छ जुन यसरी चल्छ, एउटा छोरा तबसम्म छोरा हो जबसम्म उसले श्रीमती पाउँदैन, तर छोरी जीवनभर छोरी हुन्छ। बुवा र छोरीहरू बीच एक विशेष सम्बन्ध छ, चाहे राम्रो वा नराम्रो, हामी कति वर्षको छौं भन्ने कुराले फरक पार्दैन। हाम्रो बुवाहरूसँगको हाम्रो सम्बन्ध अद्भुत वा अन्यथा हामी महिलाको रूपमा को हौ भन्नुमा ठूलो प्रभाव पार्छ। हाम्रो बुवाले हाम्रा आमाहरूभन्दा बढी हामीलाई महिलाको रूपमा आकार दिनुहुन्छ। हामीले यो महसुस गरे पनि नगरे पनि पुरुषहरूसँगको हाम्रो सम्बन्ध, हाम्रो करियर र हामी आफूलाई कसरी हेर्छौं, यी सबै कुरा हाम्रा बुवाहरूबाट प्रभावित हुन्छन्। दुर्भाग्यवश हाम्रा बुवाहरू मानव हुन्, जसको मतलब उहाँहरू सिद्ध हुनुहुन्न। ठूला ठूला बुवाहरूले पनि ठूलो गल्ती गरेका हुन्छन् र त्यसपछि त्यहाँ मृत्यु, सम्बन्ध विच्छेद, परित्याग वा घरमा गैरव सम्मानताको कारणले नियन्त्रण गर्ने, दुर्व्यवहार गर्ने स्पष्ट रूपमा यो बुझ्न महत्वपूर्ण छ कि हाम्रो पिताहरूले हाम्रो जीवनलाई कसरी आकार दिन मद्दत गरेका छन्। हाम्रो बुवा पुरुषत्व वा विपरीत लिङ्गको हाम्रो पहिलो परिचय हुनुहुन्छ। उहाँले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामीलाई पुरुष हुनुको अर्थ के हो भनेर सिकाउनुहुन्छ। यी पाठहरू कसरी दिइन्छ र हामीले ती कसरी राम्ररी सिक्यौं भन्ने कुरा हामी पुरुषहरूसँग व्यक्तिगत र व्यावसायिक रूपमा कसरी अन्तर्क्रिया गर्छौं भन्ने कुरामा देखाइनेछ। हामी अरू पुरुषहरूलाई कुन नजरले हेर्छौं र उनीहरूको बारेमा के सोच्छौं भन्ने कुराको पहिलो श्रेय हाम्रो बुवाहरूलाई जान्छ। बुवाले छोरीलाई

व्यक्त गर्न सक्षम छन् भने यो वास्तविक उपहार स्वरूप देखिन्छ। बुवा सामान्यतया आमा जतिकै घरमा नहुनु हुने हुँदा उहाँको टिप्पणी र प्रतिक्रियाले धेरै प्रभाव पार्छ। यदि बुवाले आफ्नो छोरीलाई विश्वास र अनुमोदन व्यक्त गर्नुहुन्छ भने उहाँले छोरीलाई आफ्ना आमा बुवामा कम निर्भर हुन र एक स्वतन्त्र महिलाको रूपमा बाँच्न सक्षम हुन मद्दत गर्दछ। साना छोरीहरू महिला बन्न हुर्किन्छन् र बुवाले यसलाई सम्मान गर्नुपर्छ र यो तथ्यलाई गम्भीरतापूर्वक लिनुपर्छ। कहिले काहीँ बुवाले आफ्नी सानी छोरीलाई छोड्नु र वयस्कको रूपमा उनीसँग सम्बन्ध राख्नुपर्छ। तपाईँको बुवा सधैँ तपाईँको जीवनमा एक अधिकारी व्यक्ति हुन सक्नुहुन्छ तर उहाँ तानाशाही हुनुहुँदैन। हाम्रा बुवाहरूले पनि हाम्रो वयस्क महिलाको रूपमा लिने भूमिकाहरूको आकार दिनुहुन्छ। निसन्देह तपाईँको संस्कृतिको आधारमा धेरै फरक हुन्छ तर त्यहाँ दुई आधारभूत तरिकाहरू छन् जुन बुवाले तपाईँको भूमिकालाई प्रभाव पार्न सक्छ। उहाँले महिलाहरूको सम्भावनाको विस्तारित दृष्टिकोण साझा गर्न सक्नुहुन्छ। उदाहरणको लागि महिलाले गर्न नसक्ने वा हुन नसक्ने कुनै पनि कुरा छैन भन्ने राय बारम्बार देखाउन र व्यक्त गर्न बुवाको ठूलो हात हुन्छ। अर्कोतर्फ उहाँले महिलाहरूले आफूबाट अपेक्षित भूमिकाहरू मात्र पालन गर्नुपर्छ भन्ने संचार गरेर सीमित दृष्टिकोण व्यक्त गर्न सक्नुहुन्छ। धेरै छोरीहरूलाई आफूले गर्न सक्ने वा भन्न सक्ने कुरामा प्रोत्साहन दिइने छैन र उनीहरू धेरै सफलतादेखि डराउँछन्। महत्वाकांक्षा उपलब्धि र योग्यताको बारेमा बुवाको दृष्टिकोण र यसले कसरी नारीत्वसँग सम्मति छ छोरीको आत्मछविमा ठूलो फरक पार्दछ। एउटी महिलाको आफ्नै नारीत्वको छवि उनको बुवाले प्रारम्भिक रूपमा आकार दिनुहुन्छ। बाबा पहिलो व्यक्ति हुनुहुन्छ जसको ध्यान हामी प्राप्त गर्न चाहन्छौ। बुवा पहिलो व्यक्ति हो जो सँग हामी फ्लर्ट गर्छौ, हामीलाई अँगालो हाल्ने र चुम्बन गर्ने र अरू केटीहरूलाई भन्दा हामीलाई मूल्यवान गर्ने पहिलो मानिस बुवा हुनुहुन्छ। यो सबै हाम्रो नारीत्वको स्वस्थ विकासको लागि महत्वपूर्ण छ। आफ्नो छोरीको लागि बुवाको यो सबै अद्भुत ध्यानले उनलाई प्रेमिका, मंगेतर र पत्नीको अद्वितीय भूमिकाको लागि तयार गर्दछ। तर बुवा छोरीको सम्बन्धमा यी सबै राम्रो सकारात्मक अन्तर्क्रियाको कमी भन्दा के हुन्छ त? यदि तपाईँको बुवा भावनात्मक वा शारीरिक रूपमा अनुपस्थित हुनुहुन्छ भने के हुन्छ? के हुन्छ यदि उहाँ कठोर, अस्वीकार गर्ने वा रिसाउनु हुनुहुन्छ? साना केटीहरूको हैसियतमा हामी सबैले बुझ्न सक्छौ कि बुवाले मलाई म जस्तो छु त्यस्तो मन पराउनु हुँदैन, त्यसैले बाबाले मलाई मन पराउनको लागि मैले मेरो तरिका परिवर्तन गर्नुपर्छ। हाम्रो नारी विकास ठप्प छ, हामी अधुरा छौ र महिला हुनुको अर्थ के हो भनेर पत्ता लगाउन हामी आफैमा छोड्छौ। यसले पछि पुरूषहरूसँगको हाम्रो सम्बन्धमा विनाशकारी नतिजा ल्याउन सक्छ। अर्को कुरा यो हुन्छ कि जसको बुवाले आफ्नो छोरीलाई चाहिने उचित मर्दाना छवि प्रदान गर्नु हुँदैन, उसको छोरीले अन्जाममा त्यो भूमिका आफै पूरा गर्ने निर्णय गर्छिन्। ऊ एक बलियो आक्रामक महिला बन्न सक्छिन् र मानिसहरू र परिस्थितिहरूको नियन्त्रण आफै लिन सक्छिन्। उनी एक महिला हुन् जसले आफ्नो घरलाई व्यवसायको रूपमा चलाउँछिन् र जो कार्यस्थलमा आक्रामक उपलब्धि लिन खोज्छिन्। यी सबै मानिएको पुरूषत्व साँच्चै एक सुरक्षात्मक उनको बुवाद्वारा त्यागिएको वा अस्वीकार गरिएको पीड़ा विरूद्धको कवच हो। तर कवचले दुई तरिकाले काम गर्छ। यसले पीड़ालाई बाहिर राख्छ तर यसले नारीमा स्वाभाविक रूपमा नरम नारी भावनाहरू पनि राख्छ। यस्तो छोरीलाई पुरूषसँगको स्वस्थ सम्बन्ध र आनन्दको लागि सृजना गरिएको पूर्ण जीवनबाट अलग गर्न सकिन्छ। के तपाईँको बुवासँग तपाईँको सम्बन्ध राम्रो थियो वा छ? के उहाँले तपाईँलाई आफ्नो प्रेम देखाउनु भयो र तपाईँलाई प्रोत्साहन दिनुभयो? के उहाँले तपाईँको लागि चाहिएको बेलामा त्यहाँ उपस्थित हुनुभयो र उहाँ दयालु हुनुहुन्थ्यो? तर यदि तपाईँ अनुपस्थित वा दुर्व्यवहार गर्ने बुवाबाट पीड़ित हुनुहुन्छ भने के हुन्छ? के त्यहाँ यो चोटपूर्ण सम्बन्धबाट निको पार्न शुरू गर्ने केही उपायहरू छन् वा तपाईँ केही गर्न सक्नुहुन्छ? अलवेज बॉबीज गर्ल भन्ने पुस्तकमा लेखक एच नॉर्मनले सुझाव दिनुहुन्छ कि तपाईँसँग तीनवटा विकल्पहरू छन्। तपाईँ कुन छनौट गर्नुहुन्छ भन्ने आधारमा तपाईँको पीड़ा र चोटको निरन्तर आशा र उपचारको भविष्य हुन सक्छ। पहिलो, तपाईँ दुखी रहन सक्नुहुन्छ र आफ्नो बुवाको अपराधहरू नजरअन्दाज गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो पीड़ा र आक्रोश राख्न सक्नुहुन्छ र यसलाई तपाईँको वर्तमान र भविष्य निर्धारण गर्न अनुमति दिन सक्नुहुन्छ। दोस्रो,

चाहिँ आफ्नो बुवासँग सक्रिय रूपमा लड्न सक्नुहुन्छ, तपाईँ गुनासो गर्न सक्नुहुन्छ र शत्रुतापूर्ण हुन सक्नुहुन्छ र सबै घाउहरू खुल्ला र कच्चा राख्न सक्नुहुन्छ। अथवा तेस्रोमा तपाईँले विगत र त्यसको प्रभावलाई स्वीकार्ने छनौट गर्न सक्नुहुन्छ र त्यसपछि तपाईँको वर्तमान र भविष्यमा यसको पकड तोड्न आवश्यक कदम चाल्न सक्नुहुन्छ। यो तपाईँको रोजाई हो। तेस्रो छनौटमा धेरै कुराहरू समावेश छन्। हामीसँग यो राम्ररी अन्वेषण गर्ने समय छैन। तपाईँलाई मेरो सल्लाह यो हो, यदि तपाईँ सक्षम हुनुहुन्छ भने एक प्राविधिक वा सल्लाहकार खोज्नुहोस् जसले तपाईँलाई पीड़ा र आक्रोशलाई छोड्ने प्रक्रियाको माध्यमबाट चरण चरण अनुसार लैजान सक्छ र उपचार र क्षमामा मदत गर्न सक्छ। यदि तपाईँसँग यो स्रोत छैन भने तपाईँले यसलाई आफै प्रयास गर्नुपर्छ। क्षमा नै कुञ्जी हो। क्षमा भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो जुन तपाईँले विगत र आजका सबै चोटहरू हटाउन सामना गर्नुपर्नेछ। तपाईँले भन्नुहुन्छ कि तर म त्यो मान्छेसँग धेरै रिसाएको छु। रिसाउनु स्वाभाविक हो, तर रिस उठ्यो भने माफ गर्न सकिँदैन। तपाईँले आफ्नो क्रोध त्याग्न छनौट गर्नुपर्छ। यसो गर्ने एउटा तरिका भनेको तपाईँलाई रिस उठाउने कुराहरू पहिचान गर्नु हो। यदि सक्नुहुन्छ भने सूची बनाउनुहोस्। सूचीमा मेरो बुवा कहिले घरमा हुनुहुन्थ्यो, मेरो बुवाले मेरी आमालाई पिट्नुभयो आदि जस्तो कुराहरू हुन सक्छन्। तपाईँले रिस पहिचान गरेपछि तपाईँले यस्ता छनौट छोड्ने छनौट गर्न सक्नुहुन्छ। एउटा तरिका भनेको प्रार्थना गर्नु हो र हाम्रा सिद्ध स्वर्गीय पितालाई त्यो सबै क्रोध हटाउन र तपाईँको घाइते हृदयलाई निको पार्न दिनु हो। अब तपाईँले ती नकारात्मक भावनाहरूलाई सकारात्मक भावनाहरूसँग बदल्नुपर्छ। तपाईँलाई धेरै चोट पुर्याउने र दुःख दिने मानिसप्रति प्रेम, स्वीकृति वा मित्रता महसुस गर्न सजिलो पक्कै हुने छैन। त्यसपछि तपाईँले सचेत रूपमा भन्नुपर्छ, मैले तपाईँलाई माफ गरेको छु र आफ्नो सूची मार्न चाहनुहोस्। यो तपाईँको बुवालाई व्यक्तिगत रूपमा भन्न आवश्यक छैन। उहाँ प्रभुमा विश्राम लिइसक्नु भएको हुन सक्छ वा तपाईँलाई थाहा छैन उहाँ कहाँ हुनुहुन्छ, तर यो ठूलो स्वरले भन्नुपर्छ वा कागजमा लेख्नुपर्छ। यदि सूचीमा नभएका नयाँ कुराहरू दिमागमा आउँछन् भने तिनीहरूलाई पनि समावेश गर्नुहोस्। र अर्को, तपाईँले आफैलाई माफ गर्न आवश्यक छ। तपाईँ खराब हुनुहुन्छ र तपाईँ नराम्रो कामको योग्य हुनुहुन्छ भनेर तपाईँको बुवा तपाईँलाई अस्वीकार गर्नुभएको वा तपाईँलाई दुःख दिनुभएको होइन। तपाईँले बाटोमा गलत छनौटहरू गर्नुभएको हुन सक्छ जसले तपाईँलाई अझ बढी चोट पुर्याउँछ र चीजहरू खराब बनाउँछ। त्यो विगतमा हो। आफैलाई माफ गर्नुहोस् र अगाडि

बुवाले आफ्नो छोरीको स्वास्थ्य र कल्याणमा गहिरो प्रभाव पार्छ भन्ने कुरा आज हामीले यस कार्यक्रमबाट सिकेका छौं। तर के हुन्छ यदि तपाईँको बुवाको मृत्यु भयो वा तपाईँलाई उहाँ कहाँ हुनुहुन्छ थाहा छैन? के हुन्छ यदि तपाईँको बुवा अझै पनि तपाईँप्रति नराम्रो र अपमानजनक हुनुहुन्छ वा उहाँको तपाईँसँग कुनै सरोकार नै छैन? तपाईँ आफ्नो जीवनमा यो ठूलो चोट कसरी जित्न सक्नुहुन्छ? प्रिय दिदी बहिनीहरू, साँच्चै यदि तपाईँहरू पनि केही मदत र सान्त्वना चाहनुहुन्छ भने हामीसँगै रहनुहोस् है। प्रिय दिदी बहिनीहरू, फेरि पनि जानुहोस् है, परिवारमा एकअर्कामा मिल्न धेरै महत्वपूर्ण छ, तर कहिले काहीँ यो गर्न धेरै गाह्रो हुन्छ होइन र? आज हामी बुवासँग शान्तिमा रहने बारे कुराकानी गर्दैछौ। तपाईँको लागि तपाईँको बुवासँगको सम्बन्ध ठिक हुन सक्छ, हुनसक्छ यो तपाईँको आमासँगको तपाईँको सम्बन्ध हो जसलाई मद्दत चाहिन्छ, वा हुन सक्छ तपाईँको लागि महत्वपूर्ण भएको अरू कसैसँगको सम्बन्धलाई निको पार्न आवश्यक छ। कृपया सुनिराख्नुहोस् किनकि यो सन्देशले तनाव वा टुटेको सम्बन्धलाई मद्दत गर्न सक्छ। तर पहिले के तपाईँ मसँग प्रार्थना गर्न चाहनुहुन्छ? आउनुहोस् हामी प्रार्थना गर्नेछौ। प्रिय परमेश्वर, हामी धेरै आभारी छौ कि हामी एक्लै छैनौ, हामीसँग तपाईँ हुनुहुन्छ। जे भए पनि तपाईँ हाम्रो लागि त्यहाँ हुनुभएको लागि धन्यवाद। प्रभु, आज हामी फेरि परिवारको बारेमा सोच्नेछौ। कृपया हामीलाई हाम्रो परिवारको सम्बन्ध असर हुन मद्दत गर्नुहोस्। हामीलाई यी सम्बन्धहरूको उपचारमा भाग लिन तयार हुन मद्दत गर्नुहोस्। यसको नाममा हामी प्रार्थना गर्छौ। हामी यहाँ एउटा ग्लेनको बारेमा कथा छ। ग्लेन नाम गरेका युवकको आफ्नो बुवासँग राम्रो सम्बन्ध थियो। जब ग्लेन बच्चा थिए उनका बुवाले उसलाई बुवास्ता वा चिच्चा र गाली गर्ने भन्नुहुन्थ्यो। उनका बुवाले आफ्नो ठूला दाजु र बहिनीलाई माया गरेको देखिन्थ्यो, तर उसँग कि त असन्तुष्ट वा क्रोधित नै रहनुहुन्थ्यो। एक जवान केटाको रूपमा ग्लेनले बुझेनन्। उसले सोचे कि ऊ खराब बच्चा हो किनभने उसको बुवाले उसलाई यस्तो व्यवहार गर्नुभयो। धेरै वर्ष पछि ग्लेन हुर्किए, तर आफ्नो बुवासँगको सम्बन्धमा कहिले सुधार भएन। अत्यावश्यक नभएसम्म उनीहरू एक अर्कासँग बोल्दैनथे। त्यसपछि ग्लेनका बुवा धेरै बिरामी भए। उहाँको बुवालाई मस्तिष्कको क्यान्सर भएकोले उहाँ अरूसँग कुरा गर्न असक्षम हुनुभयो। केही महिना पछि उनको बुवाको मृत्यु भयो र ग्लेन आफ्ना बुवासँग मेलमिलाप गर्न वा शान्ति गर्न असक्षम रहनुभयो। आजसम्म ग्लेनले आफ्नो बुवासँग शान्ति नगरेकोमा पछुताउँछन्। यदि ग्लेनले आफ्नो बुवासँग 10 मिनट मात्र बिताउन सक्ने भएको भए सायद उसले धेरै माया गर्छु भनेर बताउँथ्यो होला, तर अब यस्तो हुने छैन। अब चेरिलको बारेमा अर्को कथा पनि सुनौली त। चेरिलका बुवा उनीहरूको समुदायमा उच्च सम्मानित नेता हुन्, तर मानिसलाई थाहा छैन कि चेरिलका बुवाले उनलाई बाल्यकालमा दुर्व्यवहार गर्नुहुन्। उनले कुटपिट र यौन दुर्व्यवहार गर्नुहुन्थ्यो। दुर्व्यवहारबाट बच्न सानै उमेरमा चेरिल घर छोडे र लगभग 30 वर्ष बितिसकेपछि चेरिल विवाहित भएर उनको आफ्नै 3 बच्चाहरू छन्। उनको जीवन राम्रो चलिरहँदा पनि मित्र एक पीड़ा छ जुन कहिल्यै हट्दैन। कहिले काहीँ चेरिल यति व्यस्त रहन्छन् कि उसले दुखाई महसुस नै गर्ने, तर जब साँझ परेर घरमा शान्ता आउँछिन् तब पीड़ा फर्कन्छ। चेरिलको दुखाई उनको बुवासँग सुधारिएको सम्बन्धको लागि उनको चाहनाबाट आउँछ, तर 30 वर्षको लागि चेरिलले बुवासँगको सुधारिएको सम्बन्ध सट्टा क्रोधित रहनु छरण गरिन्। तर अब समय परिवर्तनको लागि चेरिलले जीवनभर क्रोधको बन्धनमा नबसी माफी दिने निर्णय गरिन्। त्यसपछि चेरिलले 2 दिनसम्म यात्रा गरेर आफ्नो अभिभावकको घरमा गइन्। उनले ढोका ढुक्नुभयो र बुवाले ढोका खोल्नुभयो। उनीहरूले एकअर्कालाई लामो समयसम्म हेराहेर गरिरहे। चेरिलका बुवाले उनलाई भित्र निन्तो दिनुभयो। तुरन्तै चेरिलले भने, बुवा म तपाईँलाई माफ गर्छु। जब उनका बुवाले ती बहुमूल्य शब्दहरू सुने उनी रुन थाले। उहाँ धेरै बेर हुनु भनेर भन्नुभयो कि चेरिल, तिमी गएदेखि मलाई हरेक दिन पीड़ा भयो। मैले मेरो जीवनमा खुशी वा आनन्द महसुस गर्न सकिन किनभने मैले तिमीलाई गरेको नराम्रो कुरा कहिले बिर्सन सकिन। 1 वर्षपछि चेरिलको बुवाको मृत्यु भयो र चेरिल धेरै आभारी थिइन् कि उनले आफ्नो बुवा मर्नु अघि शान्ति बनाएकी र चेरिलले आफ्नो भित्र नयाँ र स्थायी शान्ति पाएकी थिइन्। प्रिय मित्र, मसँग एउटा अन्तिम कथा छ। अन्नाकी आमाले उनलाई जवान सदा त्यागिन्।
उनकी आमा छोडेर धेरै वर्षसम्म फर्किएनन्। अन्नाको बुवाले आफ्नो घर र खानाको पैसा जुटाउन तीनवटा काम गर्नु परेको त्यसैले उनी कहिले घरमा हुँदैनथे। अन्ना घरमा एक्लै बसेर घरको सबै काम आफैले गर्नु पर्थ्यो र खाना पनि आफै पकाउनु पर्थ्यो, जसले गर्दा उनले जीवनको प्रारम्भमा महत्वपूर्ण निर्णयहरू आफैले लिने गर्थिन्। धेरै वर्षहरू बितिसकेका थिए र अन्ना अब आफै अद्भुत परिवारको साथ हुर्केकी थिइन्। तर अन्नाले आफ्नै आमासँग शान्ति बनाएकी छैनन्। अन्ना भित्रभित्रै क्रोधित र तितो रहन्छन्, यसले अन्नालाई साँच्चै खुसी हुनबाट रोक्छ। यो उनको पेटमा दुखेको गाँठो जस्तै हो जुन कहिले हट्दैन। प्रिय, एउटा कुरा पक्का छ कि जब हामी वयस्क हुँदै जान्छौ, हाम्रो जीवनमा कसैले हामीलाई भावनात्मक वा शारीरिक रूपमा चोट पुर्याउँछ। मानिसहरू आमा र बुवाहरू पनि सिद्ध छैनन्, उहाँहरू पनि मानव हुन्। हामी सबै गल्ती गर्छौ, तर हो, केही गल्तीहरूले अरूले भन्दा नराम्रो चोट पुर्याउँछ। यद्यपि यदि हामीले रिस वा तितोपनलाई पक्रिराख्यौं भने तिनीहरू हामीमा टाँसिन्छन्। हामी क्रोधको दास भन्छौ, यसले अरूलाई हामीले कसरी व्यवहार गर्छौ र अरूलाई कसरी प्रतिक्रिया दिन्छौ भनेर असर गर्छ र यसले हामीलाई परमेश्वरले दिन चाहनुहुने आनन्द र स्वतन्त्रतामा जानबाट रोक्छ र त्यो रिसले हामीलाई स्वतन्त्र रूपमा अरूलाई माया गर्नबाट र यसले हामीलाई प्रेम प्राप्त गर्नबाट रोक्छ। रिसले हामीलाई पूर्णतया आनन्दले नाच्नबाट रोक्दछ। प्रिय दिदी बहिनी, के तपाईँको जीवनमा कोही यस्तो व्यक्ति छ जससँग तपाईँले शान्ति स्थापना गर्न आवश्यक छ? के त्यहाँ कुनै सम्बन्ध सुधार गर्न आवश्यक छ? तपाईँ अहिले कसको बारेमा सोच्दै हुनुहुन्छ? उनीहरूले हामीसँग मेलमिलाप गर्न नचाहे तापनि हामी उनीहरूसँग मेलमिलाप गर्न सक्छौ, यसलाई क्षमा भनिन्छ। क्षमा गर्नु भनेको तपाईँलाई चोट पुर्याउने व्यक्तिप्रति दोष र क्रोध त्याग्नु हो। यहाँ केही चरणहरू छन् जसले तपाईँलाई मद्दत गर्न सक्छ। पहिलो चरण हो, तपाईँलाई के भयो अस्वीकार नगर्नुहोस्। सम्बन्धमा के भयो हेर्नुहोस्, जस्तै कि तपाईँले आफ्नो भाँडा सफा छन् कि छैनन् भनेर हेर्नु हुन्छ। त्यसरी नै के भयो राम्ररी जाँच गर्नुहोस्। अर्को हो, तपाईँको वरिपरि रिसले बाँधिएको डोरी तोडेर क्षमा गर्न छनौट गर्नु। हुन सक्छ चेरीले जस्तै तपाईँले आफ्नो बुवा वा अर्को व्यक्तिसँग जान आवश्यक छ र तिनीहरूलाई भन्नुहोस् कि तपाईँले तिनीहरूलाई माफ गर्नुभयो र तपाईँ क्रोध रोकेर तिनीहरूसँग मेलमिलाप गर्न चाहनुहुन्छ। दिन जस्तै तपाईँको बुवा वा तपाईँको शान्ति स्थापना गर्न आवश्यक व्यक्तिको पहिले मृत्यु भएको हुन सक्छ। हामीसँग तपाईँको लागि एक धेरै विशेष सन्देश छ। परमेश्वरले तपाईँलाई माया गर्नुहुन्छ। उहाँलाई थाहा छ कि तिम्रो मनमा के छ। तपाईँ खुसी भएको वा तपाईँको क्रोधबाट मुक्त भएको परमेश्वरले चाहनुहुन्छ र परमेश्वरले गर्न नसक्ने केही पनि छैन। प्रिय मित्र, प्रार्थना गर्नुहोस्। तपाईँलाई परमेश्वरले भन्नुहुन्छ कि तपाईँ सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने परमेश्वरलाई प्रार्थना गर्नुहोस् र उहाँलाई भन्नुहोस्, यहाँलाई यसको हेरचाह गर्न दिनुहोस्। शान्तिको लागि तपाईँको आवश्यकताको बारेमा परमेश्वरले बताउनुहोस् र नयाँ दिनको घाममा फुल्ने बिहान फूलहरू जस्तै आफूलाई परमेश्वरमा खोल्नुहोस्। तपाईँको लागि परमेश्वरको आशीर्वाद प्राप्त गर्नुको लागि खोल्नुहोस्। शान्ति र स्वतन्त्रताको आशिष र नयाँ प्रेम गर्ने नयाँ क्षमता। प्रिय मित्र, यदि तपाईँ परमेश्वरको आशीर्वाद चाहनुहुन्छ भने कृपया यो प्रार्थनामा म सँगै सामेल हुनुहोस् है त। प्रिय परमेश्वर, स्वर्गमा हुनुहुने हाम्रा पिता, बाइबलले हामीलाई बताउँछ कि यो तपाईँको छोरा यीशु ख्रीष्टसँगको सम्बन्धको माध्यमबाट हो कि तपाईँसँग हाम्रो सम्बन्ध सुधारिएको छ। हे अद्भुत परमेश्वर, हामी अब यीशुलाई स्वीकार गर्न चाहन्छौ। कृपया यीशु मेरो पापको लागि मलाई क्षमा गर्नुहोस् र स्वर्गमा हाम्रा पितासँग मेरो सम्बन्ध सुधार्नुहोस् र यीशु मसँग अर्को सम्बन्ध छ जुन सुधार गर्न आवश्यक छ। मलाई क्षमा गर्न मद्दत गर्नुहोस्। मलाई माया गर्न मद्दत गर्नुहोस्। कृपया यो सम्बन्धमा शान्ति ल्याउनुहोस्। यीशु कृपया मेरो जीवनमा प्रभु बन्नुहोस् र मेरो साथी बन्नुहोस् र मेरो शक्तिको स्रोत बन्नुहोस्, किनकि म मेरा सबै सम्बन्धहरूमा शान्ति आनन्द र प्रेमको स्वतन्त्रता खोज्छु। यीशुको नाममा म प्रार्थना गर्दछु। प्रिय दिदी बहिनीहरू, कार्यक्रम नारी आशामा हामीसँग आज जोडिनु भएकोमा
सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। हामी आशा गर्दछौ कि तपाईँ परमेश्वरको लागि विशेष हुनुहुन्छ भन्ने कुरा आजको यस कार्यक्रमबाट तपाईँले महसुस गर्नुभएको छ। के तपाईँलाई आजको कार्यक्रमले केही मदत गरेको छ? मेरो विषयमा भन्ने हो भने मलाई आजको कार्यक्रमले धेरै सोच्न बाध्य बनाएको छ। एउटा कुरा जसले मलाई मेरो बुवासँग मेरो आफ्नै समस्याहरू समाधान गर्न मदत गरेको छ र त्यो सम्झना छ कि उहाँ र परमेश्वर दुई फरक व्यक्ति हुनुहुन्छ। मैले सुनेको छु कि बच्चाहरूले परमेश्वरले आफ्नो बुवाले जस्तै व्यवहार गर्नुहुन्छ भन्ने विश्वास गर्छन् र जब आफ्नो बुवा कठोर हुनुहुन्छ र अनियमित निर्णय गर्नुहुन्छ बच्चाहरूले विश्वास गर्नेछन् कि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। मैले मेरो बुवालाई एक मानवको रूपमा हेर्दाखेरि म निको हुन थाले। एक व्यक्ति जो मेरो सम्मानको योग्य छ तर गल्ती पनि गर्न पठाउँछ। परमेश्वर फरक हुनुहुन्छ। मेरो स्वर्गीय पिताको रूपमा उहाँले मलाई सधैँ माया गर्नुहुन्छ र कहिले गल्ती गर्नुहुन्न। परमेश्वर मेरो सम्मानको पनि योग्य हुनुहुन्छ किनकि उहाँ मेरो सृष्टिकर्ता हुनुहुन्छ र ब्रह्माण्डको राजा हुनुहुन्छ। प्रिय श्रोता मित्र, आशा छ आजको कार्यक्रम तपाईँको लागि आशिषमय भयो होला। यदि तपाईँ हामीलाई तपाईँको बुवा वा अरू केही बारे बताउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। जसको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा दिइनेछ, तपाईँले टिप्न सक्नुहुन्छ। साथै नारी आशा कार्यक्रम तपाईँलाई कस्तो लाग्छ या कस्तो लाग्दैछ हामीलाई लेखी पठाउन नबिर्सिनुहोला। आफ्ना प्रार्थनाको विषयहरू पनि तपाईँ हामीसँग बढाउन सक्नुहुन्छ ताकि हामी

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Sound check. Studio time. Studio time.
4: It's 7 p.m. Start to go start with it.
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com बाट संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सगरमाथामा गाइड दावा शेर्पा हराएको घटना, पर्यटन विभागले अनुसन्धान गर्ने। नाम्ची बक्सरमा हिमालयन क्लाइमेट चार्टर हिमाली संकटबारी विश्व समुदायको ध्यानकर्षण। माउन्ट एभरेस्ट टावरको आईपीओ बाँडफाँट। सोलुका स्थानीय बासिन्दाले पाए स्वेर खुम्बु पासुङ लामोमा नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनवाई सम्पन्न। प्रहरी उपरीक्षकको 10 वर्षद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सम्पूर्ण शाखाहरूको निरीक्षण। हलिसिटुवाचुङको सल्लेमा 31 मगर परिवारलाई घर आँगनमै खाने पानी। ओखलढुङ्गामा प्रधानमन्त्रीको राजीनामा माग। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण, भोलिदेखि कार्यतालिका सार्वजनिक। राप्रपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने। अध्यक्ष विधा दुरूपयोग गर्ने पूर्वीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। र एसियाली खेलकुद छनौटमा मलेसियालाई 167 रनले हराउँदै नेपाल समूह विजेता।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। युरोप पनि चिट्री हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434982, 98247718, 98443459696 र 98613014. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सगरमाथामा 6 दिन अघि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला पर्नु भएको छ। एडके एक्सपेडिसनका कार्यकारी निर्देशक प्रेमबाल शेर्पाका अनुसार वहाँ हिउँमा घिसुँदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो। घिसुँदै ओर्लिरहेको अवस्थामा दावा शेर्पा भेटिए, यो आफैमा आश्चर्यजनक घटना हो। निर्देशक प्रेमबाल शेर्पाले बताउनुभयो। वहाँका अनुसार शेर्पाका हातका औलामा हिउँका कारण क्षति पुगेको छ र उहाँलाई उपचारको लागि काठमाडौँ पठाइएको छ। बुधबार काठमाडौँ स्थित अल्टिच्युट एयरको हेलिकप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो। हेलिकप्टरले 5,200 मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविर भन्दा तलसम्म व्यापक खोजी गरेको थियो। उक्त उद्धार अभियानमा 2 सहयोगी पनि संलग्न रहेका थिए। उद्धार टोली अहिले शेर्पा फेला परेको स्थानतर्फ पुगेर उहाँलाई आधार शिविर हुँदै काठमाडौँ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार दावा शेर्पा एक पुलिस नागरिकसँग सगरमाथा आरोहणमा जानु भएको थियो। फर्किने क्रममा जेठ 15 गते शुक्रबार तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्क विहीन भएको उहाँ आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रणालीले जाँच जनाएको थियो। यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म 7 आरोही तथा गाइडको मृत्यु भइसकेको बताइएको छ। यसैबीच सगरमाथा आरोहणका क्रममा 6 हराएका गाइड बाबा शेर्पा भेटिएपछि पर्यटन विभागले घटनाबारे छानबिन गर्ने भएको छ। विभागले हिमालयन ट्राभल्स एडभेन्चर प्रणालीका संचालक बाबा शेर्पा र आधार शिविरमा रहेका उहाँका छोरा आङ फुर्बा शेर्पालाई सोधपूछका लागि बोलाउने भएको हो। ओखल ढुङ्गाका बाबा शेर्पा एक अमेरिकी र एक पुलिस नागरिक सहित 5 आरोहण दलमा सहभागी रहनु भएको थियो। यो आरोहण अनुमति हिमालयन ट्राभल्स मार्फत थमेली स्थित एडकेको नाममा जारी गरिएको थियो। विभागले यस घटनाबारे सोधपूछ गर्न एडकेका संचालकलाई पनि बोलाउने जानकारी दिएको छ। सगरमाथामा 6 अघि बेपत्ता भएका ओखल ढुङ्गाका पर्वतारोहण गाइड बाबा शेर्पा खुम्बुवा स्थल क्षेत्रमा फेला पर्नु भएको हो। यो आरोहण गएका पुलिस आरोही मारियो सची एम लेस्कीका अनुसार बाबा शेर्पा यी पुलिस नागरिकसँगै जेठ 14 गते सगरमाथा आरोहणमा जानु भएको थियो। आरोही मारियो जेठ 19 गते फेसबुकमा अक्सिजन अभावका कारण आफ्नो टोली 8,450 मिटरबाट फर्किनु परेको र बाबा शेर्पा बेपत्ता भएको उल्लेख गर्दै मृत्युको आशंका व्यक्त गर्नु भएको थियो। उहाँका अनुसार जेठ 14 गते शिखरतर्फ अगाडि बढ़ने क्रममा अक्सिजन प्रणालीमा समस्या आएको थियो र अवस्था नियन्त्रण बाहिर गएको थियो। अत्याधिक जोखिमपूर्ण अवस्था र व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै उहाँले आरोहण स्थगित गरी फर्कने निर्णय गर्नु भएको थियो। उहाँले अभियान व्यवस्थापन गर्ने एजेन्सीको लापरवाहीका कारण दुर्घटना भएको आरोप पनि लगाएका थिए। काठमाडौँबाट लुक्ला पठाएको अल्टिच्युट एयरको हेलिकप्टरले उहाँलाई उद्धार गरी काठमाडौँ स्थित हेम्स अस्पतालमा भर्ना गरेको क्याप्टन विवेक खड्काले जानकारी दिनुभएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासनको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीको जारी पुँजी 86 करोड़ रूपियाँ रहेको छ। उक्त पुँजीको 30% अर्थात 25,80,000 किता सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसमध्ये 10% अर्थात 8,60,000 किता सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी 20% अर्थात 17,20,000 किता सर्वसाधारणमा निष्कासन गरिनेछ। सर्वसाधारणतर्फ निष्कासन हुने शेयर मध्ये 10% अर्थात 1,72,000 किता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। आईपीओमा 11,890 योग्य आवेदन मार्फत 3,41,080 किता शेयर माग गरिएको थियो। यद्यपि 103 आवेदन माग गरिएको 16,610 किता शेयरका आवेदन अयोग्य ठहरिएका थिए। बाँडफाँट विवरण अनुसार अति प्रभावित क्षेत्र अन्तर्गत 10-150 कितासम्म आवेदन दिने 533 आवेदकलाई माग बमोजिम कुल 54,580 किता स्वर बाँडफाँट गरिएको छ। त्यस्तै 160-देखि 3,000 कितासम्म आवेदन दिने 1,910 जनालाई जनही 150 किताका दरले कुल 2,86,500 किता स्वर प्रदान गरिएको छ। सोही समूहका थप 292 जना आवेदकले जनही 10 किता स्वर प्राप्त गरेका छन्। यस्तै प्रभावित क्षेत्र अन्तर्गत 10-60 कितासम्म आवेदन दिने 5,073 जनालाई माग बमोजिमको 2,40,000 650 किता स्वर बाँडफाँट गरिएको छ। 70 देखि 2,000 कितासम्म आवेदन दिने 4,293 चुनालाई जनाही 60 किताका दरले कुल 2,57,580 किता स्वर प्रदान गरिएको छ। प्रभावित समूहका थप 1,777 जनाले जनाही 10 किता स्वर प्राप्त गरेका छन्। कम्पनीको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएनबी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीयका लागि न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। क्रेडिट रेटिङ संस्था केड रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा तर्फको केयर एनपीबीबी प्लस रेटिङलाई पुनः पुष्टि गरेको छ, जसले मध्यम स्तरको कर्जा जोखिम जनाउँछ। साथै अल्पकालीन बैंकिङ सुविधाका लागि केयर एनपी A4 प्लस रेटिङ प्रदान गरिएको छ। विक्रमसम्म 2071 कार्तिक 30 गते स्थापना भएको माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लामा 12 मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गरी 2081 साल 16 गतेदेखि व्यावसायिक उत्पादन शुरू गरेको थियो। जलवायु परिवर्तनको कारण तीव्र रूपमा भइरहेको हिमालहरूमाथिको जोखिम रोक्न राज्यको तहबाटै अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्न सरकारवालाले आग्रह गरेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्ची बजारमा आयोजित हिमालयन क्लाइमेट चार्टर 2026 समितले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तीव्र रूपमा बढ़दै गएको जोखिम रोक्न राज्यको तहबाटै अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्न सरकारवालाहरूसँग बुधबार विशेष आग्रह गरिएको छ। संसारको ध्यान आकर्षण गराउने उद्देश्यका साथ यसपटक सगरमाथाकै फेदीमा आयोजना गरिएको यस विशेष सम्मेलनले हिमाली चुनौतीको सामना संसारभरिको सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव हुने निष्कर्ष निकाल्दै साझा नाम्चे घोषणा पत्र समेत जारी गरेको छ। सगरमाथा पोल्युसन कन्ट्रोल कमिटी र खुम्बु प्रासुङ लामो गाउँपालिकाद्वारा आयोजित तथा प्रसिद्ध कोरियन कम्पनी ब्ल्याक याकद्वारा प्रायोजित यस सम्मेलनमा नेपाल सहित हिमालयन क्षेत्रसँग जोडिएका विभिन्न देशका नागरिक जलवायु विज्ञ पर्वतारोही अनुसन्धानकर्ता विकास साझेदार संस्था र स्थानीय शेर्पा समुदायका प्रतिनिधिहरूको व्यापक सहभागिता थियो। दुईवटा महत्वपूर्ण प्यानल छलफल समेटिएको उक्त सम्मेलनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूका साथै ब्ल्याक याकका संस्थापक अध्यक्ष काङ ताइसुङ लगायतले सम्बोधन गर्दै हिमाली संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्ने भएको थियो। सम्मेलनमा प्रस्तुत अभिन्न छलफलका क्रममा विज्ञहरूले हिमालय क्षेत्र विश्वका अन्य पर्वतीय क्षेत्रको तुलनामा अत्याधिक तीव्र गतिमा तातिरहेको तथ्य औल्याएका छन्। हिमनदीहरू तीव्र रूपमा पल्टिनु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोतहरू सुत्तै जानु र पर्वतीय जीविको उपार्जन संकटमा पर्नु जलवायु परिवर्तनका प्रत्यक्ष र भयावह प्रभावहरू हुन्। सम्मेलनमा सहभागी वक्ताहरूले हिमालयलाई केवल एउटा क्षेत्रीय सम्पत्ति मात्र नभई विश्वव्यापी जलस्रोत र वातावरण सन्तुलनको मुख्य आधारका रूपमा बुझ्नुपर्ने धारणा राखेका थिए। यसै गरी स्थानीय शेर्पा समुदायका प्रतिनिधिहरूले जलवायु परिवर्तन अब भविष्यको अमूर्त खतरा नभई वर्तमानकै कटु वास्तविकता बनिसकेको दुखिसो पोखेका छन्। उनीहरूले अनपेक्षित हिमपातको स्वरूप परिवर्तन, पानीका मुहानहरूमा आएको कमी र पर्यटन क्षेत्रमा देखा परेका नयाँ चुनौतीहरूका बारेमा आफ्ना प्रत्यक्ष अनुभव र भोगाईहरू साझा गरेका थिए। सम्मेलनको समापनमा जारी गरिएको ऐतिहासिक नाम्ची घोषणा पत्रमा हिमाली क्षेत्रमा जलवायु अनुकूलनका कार्यक्रमहरूलाई तीव्रताका साथ विस्तार गर्ने, प्रभावित स्थानीय समुदायका लागि जलवायु वित्त मापन सुनिश्चित गर्ने, हिमनदी तथा हिमतालहरूको नियमित वैज्ञानिक निगरानी बढ़ाउने र विगत पर्यटनलाई प्रवर्तन गरी सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ। सोलु खुम्बुको खुम्बु पासु लामो गाउँपालिका वडा नम्बर 3 नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनवाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलु खुम्बुको आर्थिक सहयोग तथा श्री कोन्दी कृषि तथा पशुपालन समूहको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा 2082-83 बजेट तथा गतिविधि बारे स्थानीय सरकारवाला बीच विस्तृत समीक्षा गरिएको हो। सार्वजनिक सुनवाईमा प्रस्तुत प्रस्तुत गरिएको विवरण अनुसार उक्त नयाँ तरकारी ब्लक विकास कार्यक्रमको कुल लागत 13,23,590 रहेको छ। यस कुल रकम मध्ये कृषि ज्ञान केन्द्र सोलुखुम्बुले 10,00,000 बराबरको आर्थिक सहयोग उपलब्ध गराएको थियो भने बाँकी 3,23,590 श्रीकोणी कृषि तथा पशुपालन समूह आफैले आन्तरिक लागत साझेदारीमा आफत गरेको खुम्बुपासन लामो गाउँपालिकाका कृषि विकास शाखा प्रमुख लक्ष्मी प्रसाद सेडाईले जानकारी दिनुभएको छ। कार्यक्रमका अवसरमा कृषि ज्ञान केन्द्रका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूले तरकारी ब्लक कार्यक्रमले यस क्षेत्रका कृषकहरूको आर्थिक जीवन स्तरका स्तर व्यवसायिक कृषिमा आकर्षण बढ़ाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उपस्थित कृषकहरूले सरकारी निकाय र स्थानीय समूहको संयुक्त लगानीमा संचालित यस्ता कार्यक्रमले दुर्गम क्षेत्रमा कृषि उत्पादन बढ़ाउन मदद पुग्ने भन्दै खुशी व्यक्त गरेका छन्। अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ बुधबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण तथा अनुगमन भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट आउनुभएका प्रहरी परीक्षक बुद्ध श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण शाखाहरूको स्तरगत निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा प्रहरी परीक्षक श्रेष्ठले अपराध अनुसन्धान शाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा तथा हिरासत कक्ष लगायतका सम्पूर्ण शाखाहरूको भौतिक वस्तु स्थिति अभिलेख र दैनिक काम कारवाहीको विस्तृत रूपमा मूल्यांकन गर्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। निरीक्षण पश्चात आयोजित विशेष निर्देशन कार्यक्रममा वहाँले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्न र जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई थप मजबूत बनाउन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। मानव अधिकारको प्रवर्तनमा प्रहरीको भूमिका सदैव अग्रणी हुनुपर्नेमा जोड़ दिँदै वहाँले कार्यालयमा रहेका पेण्डिङ मुद्दाहरूको फलछोट मिसिल व्यवस्थापन तथा अदालतबाट भएका फैसला कार्यान्वयनको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाउन आग्रह गर्नुभयो। नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर यंग कम्युनिष्ट लीग वाइसएल नेपाल ओखल ढुंगाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ। वाइसएल ओखल ढुंगाले बिहिबार प्रमोशन अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक रूपमा माफी माग्न तथा नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाइसएलका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामजी तामाङ र जिल्ला संगठन समितिका संयोजक देवप्रसाद सुनवार लगायतले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा प्रधानमन्त्रीले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपाल भारत सीमा विवादसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ। उक्त अभिव्यक्तिले राष्ट्रियता, सार्वभौमसत्ता र भौतिक अखण्डताको भावना कमजोर बनाएको उनीहरूको दावी रहेको छ। वाइसीले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आम नागरिकमा भ्रम, आशंका र असन्तुष्टि पैदा गरेको उल्लेख गरेको छ। साथै राष्ट्रिय हितसँग जोड़िएका विषयमा सरकार प्रमुख अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने बताइएको छ। हलेसी दुवाचुङ नगरपालिका नौशल्यमा एक घर एक धारा कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन्। गोर्खा वेलफेयर ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि शल्यका 31 घर मगर परिवार लाभान्वित भएका हुन्। सुखाग्रस्त क्षेत्रमा पर्ने शल्यमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत 53,00,000 रहेको जनाइएको छ। जसमध्ये गोर्खा वेलफेयर ले 46,00,000 तथा स्थानीय उपभोक्ताले 7,00,000 बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडा अध्यक्ष काशीदास राईले जानकारी दिनुभयो। स्थानीय ठूलो पढेल मुहानबाट लिफ्टिङ प्रविधि मार्फत तानेर निकालिएको पानी बस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका शल्यका 31 घर स्थानीय मगर परिवारले अब आफ्नै घर आँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन्। खाने पानी योजना संचालन के लागि यो आर्थिक वर्ष वडा नम्बर दुई डिकुवा स्थित दाम्बीमा 6,15,00,000 बराबरको स्रोत सुनिश्चित भएको जनाइएको छ। दाम्बीका देशी घर धुरी स्थानीय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले काबिरीसँगको सहकार्यमा योजना संचालन गर्ने तयारी गरिएको नगरपालिकाले जानकारी दिएको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव प्राविका अर्यालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधारित घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ रहेको थियो। अहिले परियोजना 2/3 र बजेट आधाले घटेको सचिव अर्यालले बताउनुभयो। वहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट नेपाल अति कम विकसित देश एलडीसीबाट स्तरोन्नति हुने सन्दर्भ नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। परराष्ट्र मन्त्री सुशील खनाल भोलिदेखि 3 दिन भारत भ्रमणमा रहनु हुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र संजाल विस्तार ऊर्जा लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति लामी छानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कन हुने कार्यतालिका छ। अहिले भारत भ्रमणमा रहनुभएका रासुपाका सभापति लामी छाने भोलि स्वदेश फर्कँदै हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहितका नेताहरूले पार्टी त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाण्डुमा पत्रकार सम्मेलन गरी राप्रपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैजसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङ्गेन र महामन्त्री डानाबीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। राप्रपामा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाई छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको संवैधानिक राजतन्त्रमा अगाडि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरकमा राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा धेरै रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवेणीको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य दक्षता र अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति शक्ति उत्पादन गर्ने उद्देश्यले तलब सहित अध्ययन विदा दिने गर्छ, तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्रेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिविले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 400 जना प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा धेरै रकम नोक्सान भएको ठहर गरेको छ। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्नो 4 जना सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनिया दूतावासले माफी मागेर प्रतिबन्ध घटाउन वा सकिने बताएको थियो। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेश संलग्नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ, तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो। यो कदमले विदेश मन्त्री विन्स्टन पिटर्सलाई आश्चर्यचकित पारेको न्यूजील्याण्डको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहको दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने सौतमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै प्रश्न हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। एसियाली खेलकुद छनौटमा नेपालले लगातार 2 जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछाएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सैयद अजिजले 54 रन बनाए। नेपालका स्वर मल्लले 3 विकेट लिए। यसअघि पछाडिएर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालका कुशल भोर्तेलले शतक बनाए। भोर्तेल 54 ओभरमा 126 रन बनाएर आउट भए। भोर्तेल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार 2 शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भोर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंह एरीले 31 रन बनाए। मलेसियाका विरन नदीप सिंहले 3 विकेट लिएका छन्। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। यस्तै मलेसिया समूह उपविजेता बनेको छ। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघिको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सगरमाथा गाईको दाउबा शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने। नाम्चे बजारमा हिमालयन क्लाइमेट चार्टर हिमाली संकट बारे विश्व समुदायको ध्यानाकर्षण। माउन्ट एभरेस्ट पहाड़को आईपीओ बाँडफाँट। सोलुका स्थानीय बासिन्दाले पाए स्वेर। खुम्बू पासिङ नामोमा नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनवाई सम्पन्न। प्रहरी उपरीक्षक वृद्ध श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुका सम्पूर्ण शाखाहरूको निरीक्षण। हरिसितुवाचुङको सल्लेमा 31 नगर परिवारलाई घर आँगनमै खाने पानी। ओखलढुङ्गामा प्रधानमन्त्रीको राजीनामा माग। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यकालीका सार्वजनिक राप्रपा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली। ताइवान भ्रमण गरेको न्यूजील्याण्डका साथ चारजना सांसदलाई चीनमा प्रतिबन्ध। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। र एसियाली खेलकुद छनौटमा मलेसियालाई 167 रनले हराउँदै नेपाल समूह विजेता। साँझको 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।
4: सोलु तुथुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पिली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजी मुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ती तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा

0: to your heart.
1: Solu FM 101.2 MHz.
2: अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट बिल बुक उतार प्लट रजिस्टर उतार तथा फील्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
3: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फील्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ। अनि त्यसमै आउँछ हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
2: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सक्ने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
4: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनान्सर नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक नै

0: उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझावपछि मात्रै अघि बढ़ने बताउनुभयो।
1: पक्षहरूलाई पनि त्यो दिन आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँको तर्फबाट पनि कुरा सुनेर उहाँको एक्सपर्टिजलाई पनि राखेर यसलाई अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि माग गर्छु।
0: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो। सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
2: राजेन्द्र लिङ्गदेललाई अङ्गारा मारेर हामीले अध्यक्ष बनाएको थियौं, करिब करिब यही टिम थियो। आज दुःखको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
0: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सकिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन कानून

0: कारू गास्वास कपास शिक्षा स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
1: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट 12 कपिलवस्तु रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट 12 कपिलवस्तुमा सर्पले डसेर 1 महिला 1 बालक र 1 बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमातामा खहरे भिल्ले बगाएर 2 बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज 1 पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजय बनेको छ।
2: सुशीला श्रेष्ठ सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
3: यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
2: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाटे मैदान चरण

0: होदानी जलवायु बस्न मिल्छ जीवनको सत्यायो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। न्यूज नेपाल, WWF र CIN।
2: यसरी दलायो भने छुट्टै सफा हुन्छ के भाउजू?
3: रामी दाईको कुरा त ठिकै हो, तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: ए, जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी।

0: अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
1: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जाने सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयको उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
3: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह
4: तामाङ
3: सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगुरको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङले
5: मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ।
3: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ।
6: हामी यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौं र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
3: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ़ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
5: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि शुरूआत गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फीट त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्रान्तिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामी निकै ठूलो चुनौतीहरू झेले।
3: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन् तर भोटे नामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुरिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
7: हजुर, कस्तो छ?
4: एकदम गम्भीरताको साथ हिँड्ने छौं र बेल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौं। तपाईँहरूको यो सुझावलाई अवश्य समेट्ने प्रयास पनि गर्नेछौं।
2: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भीतामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल्स बालेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: Classic Tech को Wi-Fi 6 router, नाम इस घर में शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रीम, लो लेटेंसी और फास्ट स्पीड, सभी अस्त्र को शक्ति बोकिंग को 200 Mbps को इंटरनेट अब 3 महीना कलाजी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लाजी 9800-1000-4477।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
11: नमस्कार, समाज श्रृंखला मेरो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। आजको समाज श्रृंखला मेरो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचारधारामा प्रस्तुत गर्दैछौं। शुरूमा विधान व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गरी
12: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौ। यहाँहरूले भने जस्तो यो प्रदेशमा संघमा स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौ कि कञ्चनजङ्घा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेश हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि मिश्रले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं। वातावरण प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटे कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
13: मानिजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
14: विजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको छु, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन, हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई झनै लड्ने गरी झगडामा आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ क्षेत्रमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त, यसो क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, महिला खेल आउनु न भनेपछि भएर चाहिँ तपाईँले भन्दै थाल्नुभयो भने अहिले के कुरा गर्ला समावेशीकरणको मर्मलाई चाहिँ अलिक जोडले होइन त्यो गरिबमा दुःखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ राज्यले त्यही ढंगले हेर्छ समितिमा आएपछि यसलाई उहाँहरूलाई हामी लिखित रूपमा तीन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौं छलफल गर्छौं होइन त्यसमा सुधार्नु पर्यो भने चाहिँ हामी अगाडि बढ्छौं भन्ने लाग्छ
13: मान्य जनकगिरीज्यू अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने
14: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन् यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो त्यो हाम्रो जिम्मेवारी हो हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ खत्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
13: अब तपाईँले भूमिका खेल्नुभयो
14: यसका लागि धन्यवाद उहाँले यो अर्गनाइज गर्नुभयो सहभागी हुने अवसर दिनुभयो यसका लागि
13: धन्यवाद मान्य साथी बा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ केही कुरा राख्नु
12: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट त्यो सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ त्यसकारण जे जति छ म एकदमै काम गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामीले यसो गरेर बाध्यता मर्ने कि बाँच्नेसम्मको पुर्याउनु हुँदैन मलाई थाहा छ कोविडको समस्या मलाई थाहा छ भूकम्पको समस्या भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिजी नै हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ
15: नमस्कार सबैजनालाई म सुनिमा उदास आलेआले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति
4: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजेसन हेलो सांसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र फेरि यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामी समात्ने प्रयास गराउँछौ प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ यसरी बेल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौ सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज रेगुलेटोरी डकुमेन्ट मात्र हुनुहुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। एउटा भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदमै स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् जसको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ। तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ।
2: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन्। एक वर्षमा देशभरि 63 जातीय विभेदका घटनाहरू भएका छन् र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सिंह हजुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम बदलिदियो नेपालमा विकास चापागिङको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदलिदियो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। सरकारले आउँदो आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। बजेटले प्रशासनिक पुनर्संरचना, डिजिटल अर्थतन्त्र, एआई, ऊर्जा, पूँजी बजार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै उच्च वृद्धि र संरचनात्मक सुधारको महत्वाकांक्षी खाका प्रस्तुत गरेको छ। प्रशासनिक खर्च कटौती र संरचना चुस्त बनाउने उद्देश्यले 31 वटा निकाय खारेज, 6 वटा निकाय गाड्ने, 6 वटा निकाय हस्तान्तर तथा 18 वटा निकाय पुनर्संरचना गर्ने घोषणा गरिएको छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो त? आजको कार्यक्रममा हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गर्छौं।
1: धन्यवाद।
0: सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट कस्तो आयो? शुरूआत यसैबाट गरौं न।
1: सरकारले यसपालि अत्यन्तै राम्रो र अत्यन्तै जनप्रिय, लोकप्रिय, लोक कल्याणकारी र मुलुकको समृद्धिलाई सुनिश्चित गर्ने खालको बजेट ल्याउँछ भन्ने अपेक्षा थियो र त्यसै अनुसार कतिपय क्षेत्रमा सरकारले एकदमै राम्रो कदम अगाडि बढ़ाएको छ। खास गरेर 2-3 क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भनेको के भन्दाखेरि हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति खास गरेर चाहिँ उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, उद्योगहरूको दर्तालाई सहज बनाउने, उद्योगबाट आमदानी गरेको अथवा विदेशी लगानीबाट आमदानी गरेको जुन रिप्याट्रिएसन छ त्यो रिप्याट्रिएसनलाई सहज बनाउने र विभिन्न उद्योगहरूलाई उनीहरूको चाहिँ अनेक किसिमका समस्याहरू जस्तो भनौँ अन्त शुल्कका समस्याहरू थिए, त्यसै गरी चाहिँ कच्चा पदार्थहरूको भन्सार दरको समस्याहरू थिए, यावत समस्याहरूलाई सम्बोधन गर्ने काम गर्यो र खास गरेर अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति यो चाहिँ व्यापारी र औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। दोस्रो कुरा सरकारले जोड़ गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, सुशासनको माध्यमबाट भ्रष्टाचार निर्मूल गर्दै खास गरेर चाहिँ विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले अत्यन्त प्राथमिकता दिएर अगाडि बढ़ेको छ। र यसरी हेर्दाखेरि त्यसै गरी अर्को महत्वपूर्ण कुरा के हो भन्दाखेरि पूर्वाधारहरू, विगतमा शुरू गरेका पूर्वाधारहरू खास गरेर राष्ट्रिय रोजगार रणनीति पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति अलि राम्रो बजेट, यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र यस सरकारले चाहिँ यो सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढ़ाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। उदाहरणको लागि यसले किसानहरू, त्यसै गरी चाहिँ साना व्यवसायहरू र त्यसै गरी ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रोग्रामहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छैन जस्तो लाग्छ।
0: यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रलाई कतिको सम्बोधन गरेको छ?
1: अहिलेको अर्थतन्त्रको खास गरेर मुख्य समस्या भनेको यो चाहिँ जुन अर्थतन्त्रको शिथिलता, त्यसै गरी धेरै पैसाहरू चाहिँ यो राष्ट्र ब्याङ्कमा थुप्रिराखेको, तरलता चाहिँ ज्यादै बढी भएको, लगानीको माग नभएको अवस्था हो, बेरोजगारी पनि चरम सीमामा भइराखेको अवस्था हो र एक किसिमको मानिसहरू चाहिँ निराशा व्याप्त भइराखेको अवस्था, त्यसै गरी विभिन्न कार्यालयहरू विश्वविद्यालयहरूदेखि लिएर कार्यस्थलमा एउटा काम गर्ने संस्कृति चाहिँ पनि बिग्रिएको अवस्था हो। त्यसमाले यो कुराहरूलाई अलिकति एड्रेस गरेर यसलाई अगाडि बढाउनको निम्ति र यसलाई सकारात्मक दिशा दिनको निम्ति बजेटले केही कामहरू अगाडि बढाएको छ। तर यसो भन्दा भन्दै पनि जुन किसिमबाट एउटा अपेक्षा थियो त्यो अपेक्षाको दृष्टिले चाहिँ सबै पक्षलाई सबै क्षेत्रलाई उत्तिकै चाहिँ परिचालन गरेर त्यसपछि एउटा चाहिँ अर्थतन्त्रमा नयाँ गति दिनु चाहिँ यसले सक्छ कि सक्दैन। केही मात्रामा आधुनिक क्षेत्रमा त लगानी बढाउने कुरा, आधुनिक क्षेत्रलाई चाहिँ प्रोत्साहन दिने कुरा त यसले ल्यायो, तर परम्परागत क्षेत्रहरू जुन छन् तिनलाई पनि क्रमशः आधुनिकरण गर्नुपर्ने हो, त्यो चाहिँ अझै हुन नसकेको मैले देखेछु।
0: बजेट यथार्थ पर छ कि अलिक बढी महत्वाकांक्षी छ?
1: बजेट सामान्यतः हेर्दाखेरि बजेट पहिला पनि जसरी बजेट आउँथ्यो केही मात्रामा वृद्धि गरेर आउँथ्यो, अहिले पनि बजेट चाहिँ त्यसरी नै, योभन्दा अहिले चालू वर्षको बजेट 19 खर्बको थियो भने आगामी वर्षको निम्ति अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट 21 खर्बको छ। त्यसो हेर्दाखेरि वास्तवमा ज्यादै ठूलो बजेट भन्नुपर्छ भन्ने पनि छैन। र अर्को जीडीपी जुन चाहिँ अब अर्को सालमा हाम्रो कुल गार्हस्थ उत्पादनको अनुमान कति, करिब करिब 74 खर्ब चाहिँ हाम्रो कुल गार्हस्थ उत्पादन हुने अनुमान गरिएको छ। त्यो अनुमानको आधारमा हेर्दै भने जीडीपीको करिब 28% यो बजेटको आकार 28% छ। त्यसले गर्दाखेरि यो ठूलो बजेट त होइन, तर पनि यसको समस्या के हो भने यसले अनुमान गरे जति 1500 भन्दा बढी राजस्व संकलन गर्न सक्ने हो कि होइन, यसले जसरी चाहिँ तपाईँको वैदेशिक ऋण प्राप्त गर्ने भनेको छ जुन आकारमा, त्यो अनुसारको वैदेशिक ऋण चाहिँ आउन सक्ने सम्भावना छ कि छैन, त्यसै गरी अनुदान वैदेशिक अनुदान आउन सक्छ कि सक्दैन भनेर हेर्ने हो भने वास्तवमा यो अलिकति कठिन चाहिँ छ, स्रोतको दृष्टिले कठिन छ। किनभने हाम्रो अहिले वैदेशिक अनुदान यो साल अहिलेसम्म यो समयसम्म मतलब डेटको करिब करिब 15 वर्षसम्म हेर्ने हो भने 20-21 अर्ब मात्रै आएको छ, जबकि हामीले 53 अर्ब वैदेशिक सहायता आउने अनुमान गरेका छौँ। त्यसै गरी विभिन्न वर्षको आंकड़ाहरू हेर्ने हो भने वैदेशिक ऋण र वैदेशिक अनुदान 1 खर्ब 50 अर्ब भन्दा माथि आएको छैन, तर यसले अनुमान चाहिँ बढी आउने गरेको छ, त्यसमा त्यहाँ पनि समस्या पनि देखिन्छ। पुँजीगत खर्चमा पनि त्यो वैदेशिक अनुदानको अंश ठूलो छ, उनीहरूको लागि चाहिँ पुँजीगत खर्चको स्रोत हेर्ने हो भने 183 अर्ब चाहिँ वैदेशिक सहायताको छ। अब वैदेशिक सहायता नै कम आएको अवस्थामा भोलि गएर पुँजीगत खर्चको निम्ति पनि स्रोत हुन सक्छ। यो स्रोतको कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि माघमा आएर यसको अर्धवार्षिक मूल्याङ्कन गर्दाखेरि यो पनि फेरि 19 खर्बको हाराहारीमा फर्कनु पर्ने अवस्थामा आउँछ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि अनुमान धेरै ठूलो महत्वाकांक्षी होइन, तर पनि स्रोतको सापेक्षतामा हेर्ने हो भने अहिले गरेको अनुमान चाहिँ त्यसलाई साकार गर्न सक्ने सम्भावना चाहिँ अलिकति कम छ।
0: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने सम्भावना कतिको छ?
1: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुन सक्ने 7% आर्थिक वृद्धि दर छ, र त्यो अहिले जुन सुशासनलाई जोड दिएको छ र त्यसै गरी चाहिँ कतिपय तपाईँको खरिद ऐनमा पनि सुधार गरिएको छ, त्यसै गरी अब टेन्डर चाहिँ सकेसम्म चाँडो गर्ने, चाउनपछि टेन्डर सुरुवात गर्ने भनेर भने आउनाले मलाई लाग्छ यो आर्थिक वृद्धिको निम्ति यदि राजस्वहरू पनि राम्रोसँग उठाउन सक्यो भने यो आर्थिक वृद्धि 7% धेरै महत्वाकांक्षी होइन, यो प्राप्त गर्न सकिन्छ। तर चुनौतीहरू धेरै के छ भने अहिले पश्चिम एसियामा जुन किसिमको वारहरू छ, यो वारहरूले गर्दाखेरि चाहिँ आपूर्ति श्रृङ्खलामा जुन अवरोध छ त्यसले गर्दा कतिपय तपाईँको निर्माण सामग्रीहरू जस्तो बिटुमिनका कुरा भन्नुहोस् अथवा चाहिँ यो चाहिँ मलको कुरा भन्नुहोस्, यस्ता त्यसै गरी जुन चाहिँ पेट्रोलियम पदार्थको मूल्य जुन जसरी वृद्धि भइरहेको छ भन्नुहोस्, यी कुराहरूले चाहिँ हाम्रो निर्माणको गतिलाई चाहिँ त्यसले असर पार्न सक्छ। त्यसमा त्यो चाहिँ जुन संकटको कारणले चाहिँ यसलाई चाहिँ असर पर्न सक्छ, त्यो झड्का चाहिँ यसले हेर्नु पर्यो भने 7% ग्रोथ पनि नहोला तर आन्तरिक तयारीको आधारमा मात्रै भन्ने हो भने 7% वृद्धि चाहिँ महत्वाकांक्षी पनि छैन र सुशासनलाई चाहिँ तपाईँको महत्व दिएर अलिकति काम गराउन सक्ने हो भने त्यो आउन सक्छ खालि बाह्य अवस्था के हुन्छ भन्ने मात्रै हो
0: अब यो बजेटले निजी क्षेत्रलाई कतिको प्रोत्साहन गरेको छ
1: यो बजेटले एकदमै फोकस गरेको वर्ग भनेको निजी क्षेत्र त्यसै गरी जुन चाहिँ प्रविधि मैत्री युवाहरूलाई चाहिँ यसले फोकस गरेको छ यो बजेटको जुन चाहिँ अहिले चाहिँ एउटा सुधारको क्रममा एउटा सुधारको गति चाहिँ यसले बढाएको छ र उहाँहरूलाई कतिपय चाहिँ कोषहरूको व्यवस्था गरेर ऋण प्रवाह गर्ने कुराहरू त्यसै गरी चाहिँ यो छुटका कुराहरू त्यसो करकै पनि तपाईँको कतिपय छुटका कुराहरू इसारा गरेर चाहिँ प्रोत्साहनहरू धेरै दिएको छ निजी क्षेत्रको हिसाबले चाहिँ निजी क्षेत्र अहिले चाहिँ उत्साहित पनि छ विभिन्न महासंघहरूले प्रतिक्रिया व्यक्त गर्दाखेरि हामी निकै उत्साहित छौँ पहिलो कानूनहरू चाहिँ खारेज गरेको अवस्था छ र त्यो चाहिँ तपाईँको खास गरेर सेवा प्रवाहहरू चुस्त भयो भने उहाँहरूले धेरै चाहिँ झन्झट बिहोर्न पर्ने एकजा प्रणालीबाट चाहिँ काम हुने कुराहरू आएको छ र यो सरकारले जे कुरा विभिन्न वाचा पत्र मार्फत र यो बजेट मार्फत चाहिँ प्रस्तुत गरेको छ त्यसलाई कार्यान्वयन गर्यो भने निजी क्षेत्रलाई पनि काम गर्न सहज हुन्छ भन्ने लाग्छ मलाई
0: कार्यक्रम बदलेको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थवित्त प्रबन्धक डाक्टर गोविन्द नेपाल अब सर यो बजेटको मुख्य प्राथमिकता चाहिँ कस्ता खालका नागरिकलाई पर्यो
1: अब नागरिकको हकमा यसले चाहिँ वास्तवमा समग्र नागरिकमा खास गरेर चाहिँ यो जुन चाहिँ विपन्न वर्ग छ विपन्न वर्गको हितमा चाहिँ यसले चाहिँ विशेष प्याकेजहरू केही ल्याउन सकेको देखिँदैन अब किन भन्दाखेरि मुलुकमा आर्थिक विकास भयो लगानी बढ्यो भने त्यो त्यसबाट क्रमशः विपन्न वर्गहरूलाई पनि रोजगारी सुविधा हुन्छ त्यसले पनि सकारात्मक प्रभाव पर्छ भनेर एउटा ट्रिकल डाउन इफेक्ट भन्छ अर्थशास्त्रमा ट्रिकल डाउन इफेक्टको कल्पना यसले गरेको छ यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सुविधा हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ तुरन्तै उनीहरूले चाहिँ समान अवसर दियो भने त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन उनीहरूले त्यो अवसर लिन सक्ने क्षमतामा बनाउने राज्यको कर्तव्य हो र तिनलाई त्यो क्षमता वृद्धि क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लड्नु पर्ने हो तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू चाहिँ छैन सबैलाई समान अवसर छ र सबैले त्यो भन्ने किसिमबाट आएको छ अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ यो 40 वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ त्यो 150 अर्ब भनेको 40 सालको 6% जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन शिक्षामा पनि लगानी बढिरहेको छैन अरू स्वास्थ्यको केसमा पनि लगानी बढेको छैन लगानी बढेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो जस्तो लगानी कहाँ बढेको छ सडकमा बढेको छ लगानी चाहिँ कहाँ बढेको छ ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढेको छ लगानी चाहिँ तपाईँको सिँचाइमा बढेको छ लगानी केही मात्रामा खानेपानीमा बढेको छ तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढेको छैन बजेट स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ
0: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढी लगानी गरिरहेको छौँ पूर्वाधार विकास भयो भने बल्ला हामी अर्थतन्त्रमा सर्कै मार्न सक्छौँ साथसाथै हामीले अलिकति सुशासनलाई टाइट गर्छौँ त्यताबाट पनि र अर्को कुरा भनेको अब करको कुराहरू छ हामीले वैदेशिक लगानी भनेको सीमित छ हाम्रो लक्ष्य अनुसार पनि हामीले ल्याउन सक्दैनौँ अब हामीले उठाउने भनेको अतिरिक्त कर थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्ने उहाँको स्पष्टीकरण छ यो चाहिँ कतिको जाने छ
1: अब यसमा वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन कर लगाउनुपर्छ तर कहाँ लगाउने कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विवेक पुर्याउनु पर्ने हुन्छ अहिलेको करको हिसाबले माथिल्ला वर्गहरू चाहिँ खुसी छ किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29 आयो त्यो पनि खुसी छ. अलिकति साना जुन चाहिँ जागिरी गरेको छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो त्यसलाई पनि छिटछिट भयो. तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढी खर्च हुन्छ. जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ. थोरै आमदानी हुन्छ. अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के हो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कूलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ त्यो ठिकै हो. बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ. तर अहिले पछिल्लो चरणमा हेर्नु भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कूल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ. विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने बिरामीले औषधि गर्नेको नाम चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाई ज्यादा हुन्थ्यो. अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अरब मात्रै उठ्यायो होइन. जबकि 22 अरब भन्दा बढी त अहिले चाहिँ भरिपरी आउनेमा चालु खर्च राखेको छ बजेटमा. मैले त्यही भरिपरीबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिँ हो त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो नआउनु भने अब त्यही भरिपरि खर्चबाट चाहिँ 4-5 अरब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरूको बन्नु परेको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो. अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि बर्खा पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने. नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ. त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ. 1-2 ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोर्स बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोर्समा जाने एउटा कोर्समा जाने त्यस्तो स्वास्थ्य एउटा कोर्समा जाने त्यो कोर्सको पैसा सम्पूर्ण उहाँले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त. त्यसको हिसाबै बेरियो हुनु पर्यो. अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोर्समा जाने त्यहाँबाट कहाँ जान्छ अन्यलका अन्यल भयो भने त काम लागेन नि. त्यसले गर्दाखेरि त्यो क्लियरिटी पनि अलिक भएन. त्यो कन्सेप्चुअल क्लियरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि. अर्को वर्ष ल्यायो भने त अर्को वर्ष ल्यायो भने त अलिकति कन्भिन्स गर्ने हिसाबबाट आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्थ्यो भन्ने मेरो चाहिँ यो तर्क आयो. त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है. भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो. बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ. त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ, आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ. त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ एउटा राज्यको सुरक्षाको दृष्टिले त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचारहरू गर्नुपर्थ्यो. तर के भन्दा अलिकति बजेट निर्माण गर्नु पर्दैन. हतार त हतारै भयो, छोटो समय भयो होइन. सबै कुरा एनालिसिस गर्न सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला. तर यस्ता कमी कमजोरी ग्याप्सेसहरू पनि देखिन्छ.
0: अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौं 5% भनेर 5% घट्दैन. जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ, 50%मा त भ्याट लाग्दैन. त्यसपछि बाँकी 100 लाग्ने हो. त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट. 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आँखा हुन्छ. अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टरमा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर. यो भनेको केही पनि होइन भन्नुहुन्छ. तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँहरूले भनेपछि. अनि अर्को कुरा, हामीले विद्युतीय उपग्रहमा सहुलियत दिएर भोलिमा धेरै मान्छेहरूले विद्युतीय उपग्रहहरू प्रयोग गर्यो भने हाम्रो यो क्षमताले भ्याउँदैन. हाम्रो ट्रान्समिट मिटरहरू पर्खिन्छ, तारहरू पर्खिन्छ, अनि जसले गर्दा फेरि भोलि हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ. पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौँ, त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौँ भनेर भन्नुभएको छ. यो चाहिँ कतिको मिल्छ?
1: अब यो कुरा चाहिँ जस्तो भने हाम्रा संस्थाहरू कतिपय बन्दै पनि छन् कतिपय कमजोर पनि छ बनाउनु पर्ने कुरा छ विद्युतको चाहिँ ट्रान्सफर्मरहरू लाइनहरू सबै कुरा बनाउनु पर्ने पनि छ र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उद्योगतालाई तिरेकै पैसा हो नि उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो उसले इन्भेस्टमेन्ट गर्नु पर्यो किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जाने हो भने त जस्तो अलिकति बढी आमदानी गरेको यो भ्याट तिर्नु केही पनि छैन होला तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले तपाईँलाई त अलिकति असर त परेको हुन्छ नि तपाईँले उपभोक्तावाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ काम गर्यो भने त ऊ त त्यो मालबाट बस्छ नि त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन् ती विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन् उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर धनी मान्छेले पनि बत्ती बाल्यो भने चारवटा बत्ती एउटा कोठा बाल्दैन गरिबले पनि त्यो कोठा बत्ती त बाल्नै पर्यो नि त्यसमा हामीले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ एफोर्डेबिलिटी पे भन्छ त्यो चाहिँ गर्न सक्छ कि सक्दैन यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ किनभने हाम्रो धेरै सिद्धान्तहरू छन् ती सिद्धान्त पनि त्यसै बनेका होइनन् त्यसैले हाम्रो आफ्नो प्र्याक्टिस छ यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याटमा त्यसमा केही भन्नु थिएन भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुनु त होइन त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन छ प्रफिट भएको कुरा अरबौं प्रफिटको कुरा आइरहेको छ हाम्रो विद्युत निर्यात यहाँ भइरहेछ त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठुलो स्केलमा सोच्नु पर्यो र ट्याक्स लगाएर तपाईँको आमदानी गर्दा त्यो ठुलो कुरो भएन नि तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्नलाई पनि बढी नै फिल नगरिकन पैसा उठाउनु भयो नि तपाईँ ज्यादै राम्रो हुनुभयो होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र ट्यारिफ बढाउनु भयो ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोच जुटाएँ भन्नुको पछाडि केही तुक छैन
0: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
1: हो अब मान्छेको के हुन्छ एउटा साइकोलोजी पनि हुन्छ साइकोलोजी के हुन्छ अब भ्याट पनि बढायो त्यसमा बिजुली महँगो भएको छ है अलिकति बिजुलीको उपभोग काम गर्नु पर्यो भन्ने भएको छ एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ देशभित्र उपभोग गराउनु पर्ने अवस्था छ कि यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको अब जो कम्पनीहरू उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुलीहरू धेरै बत्ती नभएर यो देखि होइन आइफोन सार्जिङ गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउनुभयो यो त भर्खर सुधार भयो अहिले 5 होला पछि 13 होला के होला यो कुरा पनि छ सर त्यसले गर्दाखेरि यो चाहिँ नगरेर हुन्छ भन्ने लाग्छ मलाई
0: कार्यक्रम बदलको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थवित्त प्रबन्धक डाक्टर गोविन्द नेपाल अब यो चालू खर्च र पुँजीगत खर्च बीचको सन्तुलन चाहिँ कतिको मिलेको छ मिल्न त मिल्दै मिल्दैन हाम्रो क्षेत्रमा होइन
1: अहिले चालू पुँजीगत खर्च के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको आउने वर्ष कति छ भने 59.8% छ भने कुनै ट्रेन्डै छैन तपाईँ यो साल पुँजीगत खर्च हेर्ने हो भने करिब चाहिँ 21% छ आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन परिवर्तन हुन सक्ने अवस्था पनि छैन यसमा के भने सीमित छ कुनै पनि जो अर्थमन्त्री आयो भने जादूको छरी हातमा हुँदैन यो तुरन्त चेन्ज गर्न सक्छ चेन्ज कुन बेला हुन सक्छ भने यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन्छ भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला त्यसले गर्दाखेरि यो त पहिलेदेखि चलिराखेकै ढबा नै छ पुँजीगत खर्च र चालू खर्चको वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालू खर्चभन्दा तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन् तलब भत्ताका कुराहरू छ त्यसै गरी चाहिँ हामीले चाहिँ सामा ब्याज तिर्नुपर्छ त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट नछुट्याइकन सुखै छैन त्यो मात्रै होइन तर अर्थमन्त्रीले भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठुला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्ने छ यो कारणले गर्दाखेरि दबाव चाहिँ ठुलो छ तर दबाव ठुलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढङ्गबाट तपाईँको चालु खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारिज गरेर निकायहरू खारिज गरेर मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको तर त्यसो गर्दा गर्दा पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेको छैन बढी नै छ त्यसले गर्दाखेरि चालु खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने प्रभावकारी ढङ्गबाट खर्च गर्न जान्छ कि उहाँले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउनुहुन्छ
0: उहाँहरू जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ यो वर्षभित्र ठूला आयोजना भयो चलिरहेको जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ
1: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ तर जुन सक्ने भन्ने कुरा छ नि सक्ने कुरा सकिने अवस्था चाहिँ छैन किनभने जस्तो उदाहरणलाई उहाँले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दर्शन करिडोर तथा काठमाडौँ तराई नरेश तुलमार लगायत रणनीति सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेको छ प्राथमिकता जिल्ला नम्बर 28 भन्नुभयो तर त्यसको कहिले सकिन्छ त भनेर हेर्नु भने पुष्पलाल मध्यपहाडी मार्ग छ उहाँले नै भन्नुभएको छ त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ अरू 3 वर्ष लाग्छ त्यसले गरी तपाईँको हुलाकी मार्ग भनिदियो भने पहिला आएको थियो निगम महालेखा परीक्षा रिपोर्ट एक वर्षमा सकिन भन्नुभएको तर उहाँहरूको अहिलेको रिपोर्टमा 3 वर्ष लाग्छ भने त्यो लाग्छ त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्न साथ हुँदैन तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइरहेको छ गर्न पनि गरियो त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन त्यसको लागि चाहिँ संगठन चाहियो त्यसको लागि चाहिँ प्रविधि चाहियो क्षमता चाहियो कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ
0: जस्तो अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्छौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रियो बजेट भनेर भनिन्थ्यो हामीले त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ हो
1: त्यो चाहिँ हो तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेडबुक चाहिँ अपलोड गरेको छैन गर्छ गर्दैन को साल पनि आएन वेबसाइटमा होइन त्यो रेडबुकमा थाहा होला अलिक डिटेल चाहिँ त उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ नयाँ खासै केही छैन अब दुई चारवटा सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ यत्रो चाहिँ सांसदहरू छ दुई चारवटा भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो तर देख्दाखेरि के छ भने ठुला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ त्यो राम्रै हो
0: तपाईँ अनि यो उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिएको नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।

0: ये ठाकुरा प्रश्न विचार जीओ रेडियो नेटवर्क
1: तपाईं अनि यस सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदिने नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदिने नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद।
1: हामीले समग्र यो करका कुराकानी गरौं, समग्र यो बजेट कस्तो आयो भन्ने कुरा पनि गरौं र साथसाथै यसले चालू पुँजीगत खर्चलाई कतिको सन्तुलन मिलाएर बजेट बनिएको छ भन्ने कुराहरू पनि कुराकानी गरौं र यसको समस्या चुनौतीको बारेमा पनि कुराकानी गरौं। यो बजेटले रोजगारी सिर्जना गर्न चाहिँ कस्ता कार्यक्रमहरू ल्याएको छ, कतिको उपयुक्त छ यो बजेट?
2: अब यो बजेटले खास गरेर रोजगारी सृजना गर्ने एउटा आधार भन्दाखेरि एउटा त यो सूचना प्रविधि आधारित स्वरोजगारी बढाउनुको लागि यसले चाहिँ प्रयास गरेको छ, एफोर्ट गरेको छ। जस्तो कुरा तपाईँको कृषि क्षेत्रमा पनि कतिपय चाहिँ सुविधाहरूलाई विस्तार गरेर त्यहाँ पनि कृषकहरूको निम्ति सामान्य रूपमा जस्तो शीत भण्डारदेखि लिएर सारा कुरा यो बिमालका कुराहरू गरेर चाहिँ त्यसलाई पनि अलिकति कृषकमा पनि केही गर्छु चाहिँ गरेको छ, तर त्यस्तो खास कार्यक्रम नआए पनि गर्छु भनेको छ। अर्को चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा जुन किसिमबाट छुट र सुविधाहरू दिएर यदि इण्डस्ट्रीहरू निर्वाचित भयो भने त्यहाँ पनि केही रोजगारीको सिर्जनाका कुराहरू हुने भयो र त्यो चाहिँ जुन माइग्रेन्ट रिटर्नीहरूलाई पनि यहाँ आएको खण्डमा त उनीहरूलाई पनि विशेष सुविधा दिने, महिला उद्यमीहरूलाई सुविधा दिने भनेर चाहिँ भनिराखेको छ। तर धेरै जसो चाहिँ फोकस चाहिँ मोडर्न सेक्टरमा आधुनिक सेक्टरमा भएको हुनाले त्यो आधुनिक सेक्टर जस्तो एआई केन्द्र भन्नुहोस् अथवा चाहिँ त्यो सूचना प्रविधिको भन्नुहोस् सफ्टवेयर निर्माणको कुरा भन्नुहोस् त्यसमा के हुन्छ भन्दाखेरि आधुनिक क्षेत्रमा त रोजगारी सीमितलाई हुन्छ, त्यसले धेरैलाई रोजगारी दिँदैन, क्यापिटल ठुलो इन्भेस्टमेन्ट हुन्छ तर रोजगारी सीमित हुन्छ। जबसम्म चाहिँ तपाईँको एसएमइजहरू साना मझौला उद्योगहरूको चाहिँ विस्तार हुँदैन तबसम्म गाह्रो हुन्छ र त्यसले गर्दाखेरि यसले केही मात्रामा थोरै मात्रामा पर्यटन क्षेत्रमा भनिएको छ तर पर्यटनमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन। अब प्राइभेट सेक्टरलाई आएर धेरै लगानी गरे भने अर्को कुरा हो, त्यो सम्भावना कम छ। कृषि क्षेत्रमा पनि ठूलो सुधार ठूलो प्याकेज चाहिँ आएको देखिँदैन, त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरै जसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना हुँदा तर आवश्यकता अनुसारको रोजगारी सुन्दा हुन्छ गाह्रो छ।
1: त्यस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सहयोगी कार्ययोजना पनि देखिन्थ्यो होइन, तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन। जसरी कृषिमा आधुनिकीकरण अनि मल योजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो, यिनीहरू पनि अलिकति देखिएन नि।
2: के भन्दा सरकारले एपको माध्यमबाट कृषकहरूलाई चाहिँ सूचना दिने होइन यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ। बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ, तर के भन्दा बिमाले मात्रै पनि हुँदैन, त्यो लगानी गर्ने लगानी गर्दाको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि, त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन। अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ, अब त्यो कहाँ तोक्छ, कति ठाउँमा तोक्न सक्छ, कहाँ कहाँ तोक्न सक्छ, तपाईँ मिचीदेखि महाकालीसम्म तपाईँ उत्तरदेखि दक्षिणसम्म त उत्पादन छ नि, मानिसहरूको त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने त्यो अर्को बात छ। त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ। अब केही मात्रामा अहिले गोरखकाली र लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ, त्यो रिभाइभ हुन्छ हुँदैन, उयो त छ रिभाइभ हुन्छ हुँदैन, त्यो रिभाइभ गर्नुको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन। त्यसले गर्दाखेरि यसलाई मलाई चाहिँ एक वर्ष नहेरिकन यसरी भन्न सकिने अवस्था छैन। खास गरिब जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम छैन, त्यो बनाउने बेला खन्ने बेला त्यो एउटा कुरा भयो तर निरन्तर रोजगारी सिर्जना हुन्छ त्यो पनि अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
1: त्यसो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
2: त्यस्तो छैन। अब तपाईँहरूले जस्तो भने ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ त्यसमा भने त्यसलाई चाहिँ 40% अनुमान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरु चाहिँ प्राविधिक सेवाहरु दिने भनेर तर त्यति स्पष्ट छैन के त्यो एउटा अलङ्कारिक हिसाबबाट गएको देखिन्छ कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि लगानीमा त्यो हिसाबले फोकस छैन के लगानीमा फोकस नगरिकन इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नुभयो नि त कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3,000 रुपियाँ जान्थ्यो अहिले पछि पनि तपाईँको चाहिँ 3,000 रुपियाँ छ यो साल पनि 3,000 छ आउने साल पनि 3,000 रुपियाँ रहन्छ स्थानीय तह अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के हो भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि त्यसले त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ के गर्नुपर्छ कसो गर्नुपर्छ त्यसरी कृषिको बजेट टोटल बजेटको 3% भन्दा कम लगाइन्छ त्यसमा जतिसुकै फोकसमा कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको कुनै संरचना भएको देखिँदैन क्या बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनसंरचना भएको छैन र त्यो नहुनुको पछाडि कारण मैले फेरि दोष मान्दिनँ किनभने समय पुगेको छैन उहाँहरू आएर काम गर्न सुरु गरेको कति महिना भयो त भर्खरै हो नि यत्रो ठूलो अर्थतन्त्र यत्र धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हित गर्ने भनेर थाहा पाउनको निम्ति त तपाईँको समय चाहिन्छ नि तार गर्नुपर्ने जरुरी छैन किन 5 वर्षको समय छ यसलाई क्रमशः अलिक राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडिया गरेर चाहिँ

0: स्थानीयता मिलेको छ।
1: खासगरी चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीयता अन्तर्गत आउँछ, संविधानको सार्वजनिक स्थानीयता अन्तर्गत आउँछ। शिक्षामा जाने दलित चाहिँ धेरै राम्रो छ, स्थानीयता हुँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो। तर योदेखि यो त एकात्मक सरकार भए हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने, आफैले विभिन्न ठुला प्रोग्राम सञ्चालन गर्ने यो किसिमको भए हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संघीयता अन्तर्गत संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्पर चाहिँ सरकारमा जानुपर्ने त्यो गरिराखेको अवस्थाहरू छैन। त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यसै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिंचाइका प्रोजेक्टहरू वा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सन कुरा केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो। तर अब अहिले के छ भने योदेखि प्रोजेक्टहरू सञ्चालन गर्न इन्भल्भ भयो भने ठुल्ठूला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्ने गरेका छ, जुन संघीयतासँग चाहिँ मिल्दैन, त्यो हिजोदेखि आइराखेको परम्परा अलि टुट्न सकेका छैन।
0: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ, एउटा प्रविधि लिएर आएको थियो बीचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ, कार्य अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, विशेष गरी ज्येष्ठ नागरिकको हकमा
1: स्वास्थ्य समुदाय हुँदै भने तर त्यो कुनै समुदाय कस्तो हो भन्ने कुरो भएन। अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दावी भुक्तानी हुन सकेका छैन, उसले हस्पिटलले दावी गरेको छ तर भुक्तानी भइरहेको छैन, त्यसले अस्पतालमा प्रशस्त मात्रामा बदलताहरू छ। अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भन्दा कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि दिइराखेको छ भन्ने सरकारको तर्फबाट त्यो छ, नभएको पनि एउटा बिमा क्लेम गरिरहेको छ भन्ने छ। हस्पिटलले गरेको के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँ पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ। र बिमाको सन्दर्भमा चाहिँ एउटा कष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन भन्ने कुरा आएको थियो, उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि, अहिले त आइटिल त त्यो फेसिलिटी छ। त्यसमा यो ट्रान्सपेरेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेट्रोलाइज गरेर जानुपर्ने कुराहरू छ। किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरिरहेको छ, जुन कि ठिक पनि हो। किनभने पैसा ठुलो पैसा दिनुभन्दा उसले उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गऱ्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो, त्यो कुराहरू त गरिरहेको छ। तर पुराना समस्याहरू समाधान गर्नु चाहिँ अलिक भित्र कसेर चाहिँ हेर्नुपर्ने जरुरी छ।
0: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति कमजोर भएको हो कि जस्तो पनि देखिन्छ नि, जस्तो शिक्षा स्वास्थ्यकै कुरा गरौँ न, ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ, ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला सहरमा पुर्याइदिने हो भने पनि काठमाडौँको भिड त कम हुन्थ्यो नि त।
1: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भने यो एकाउ सुरुमा भनेको छ, सैद्धान्तिक प्रस्तावमा आउने उहाँले के भन्नु भने हामी समतामूलक समाज चाहिँ निर्माण गर्नुतिर छौँ, हामी नवउदारवादी पनि होइनौ, होइन हामी कम्युनिस्ट पनि होइनौ भनेर उहाँले संसदले भन्नुभएको छ। हामी के हौ त भन्दाखेरि समतामूलक समाज सुन्दा गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ, र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि त्यो व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी पर्छौँ नि। आम जनतालाई के दिन्छौँ भन्दाखेरि शिक्षा स्वास्थ्य आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौँ भन्नुभएको छ। त्यस कारण राज्यको दायित्वभित्र अब आर्मी कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ, ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो। स्वास्थ्यको केसमा शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू निजी शैक्षिक संस्था तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्। तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन्, यति निचरिएको छन्, त्यो बच्चाको निम्ति त्यो बिरामीको निम्ति उसले
2: जे पनि गर्नु बाध्य छ,
1: जति पनि बिरामीको बार्गेनिङ भएन म छोड्छु भन्नु नमिल्ने चिज हो, र त्यसलाई क्यास गरेर चाहिँ ठुलो चाहिँ तपाईँको एक्सपेक्टेसन त्यहाँ छ। त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने हुने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठुलो ट्याक्स लगाएर पनि होइन, गर्ने पनि आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्छ। त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्छ र त्यो

0: स्वास्थ्य समझौताहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो. काठमाडौँमा मात्र केन्द्रित किन गर्नु पर्थ्यो? प्रदेशमा पनि गर्यो भने नि 31 प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जानु भयो होइन. जनरल सेवा त सबै ठाउँ चाहियो नि त, त्यति गरिदिनु सक्ने र अनि त्यसपछि त्यसको डाक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनेको छ, तर अलिकति बढी नै चाहिँ डाक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्नुपर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास सुरक्षा किनभने यो भनेको
1: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ. विचार मिल्नेहरूसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ.
2: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार. समाचार फडिङ र दहालबाट सुन्नुहोस्. इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए. नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए. युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ. एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्. मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ. प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासम्म अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कड़ी लगाएर पक्राउ गरिएको थियो. उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए. यो घटनाले हत्या भएको साउथहाम्पटनमा हिंसात्मक झडपहरू निम्त्याएको छ. दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ. त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ. सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो. अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो. पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ. छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ हिँड्दै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो. र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ. यो बीबीसी नेपाली सेवा हो. त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ. देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकार समिति गठन गरेको थियो। सुशीला कार्के नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
3: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा पनि प्रोभिजन छ, अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यसलाई खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
2: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
3: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल गराउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
2: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
3: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या पनि समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
2: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
3: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मानअनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मात्रै एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
2: अन्त्यमा काफी समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
3: तीनटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू ब्याजेकै छ, एउटा प्राकृतिक क्षति बेहोरिरहेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
2: उनी त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्।
4: अब अर्को प्रसंग धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्दिनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको अजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको अजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
1: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
4: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनस्थापनाको आन्दोलन टुहाउन अग्रसर भएको तथा पार्टीको अजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने अजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्दिनले भने ती आरोपहरूलाई भ्रामक भने।
5: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
4: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्दिनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
1: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जे बाटो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
4: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्दिनले भने नेतृत्व र पार्टी संचालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
5: अब निकट भविष्य महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
4: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
1: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी छोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
4: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबनानका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
2: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबनानका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबनानमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबनानले कुनै राज्य वा गैर राज्य पक्षले लेबनानको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबनानका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबनानको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबनानको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, यूके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनान बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो जौडी नै पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर याप तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलर याप तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कलेरी सुनखुम्बु
1: हार्दिक बधाई सोलु तुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ धानजी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: ਆਉਂਦਾ ਆਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਖੋਜਣੋ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ਈਦਾਈ राई को साधा स्टोर में दीदी ने कपड़ा अर्डर करू मत एक्ल भाऊ न मेरे साथी
3: मई को साधा स्टोर्स में नहीं जान लगा हो नया नया डिजाइन का कपड़ा लिया अरे छानी छानी किन्ने आज
2: जाऊ
4: राई को साधा स्टोर्स में तुम नया नया डिजाइन का कपड़ा सुपथ मूल्य में छानी छानी लै जानुहोस् यहाँ डाउन जैकेट सुमिकन जैकेट जुत्ता चप्पल बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: सोलुखुम्बु नगरपालिका 9 गोरखाने सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 16 बुधबार 2026 मे 20 बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मे 2026 बिहान 5 नर्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना तिनीहरू बाबा मम्मी दावा तामाङ श्री तामाङ श्रीमती मनिषा तामाङ जिठा दाई भाउजू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई राजकुमार तामाङ जेठा दिदी भेना सीतापुरी तामाङ खुवा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मुन छोइडन तामाङ स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुबु दुखुण्ड नगरपालिका 9 गोरखाने सम्मान डाँडा सुनुखुम्बु

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।